0: पुत्रेसँग भेट गर्नुभएको हो। महासचिव गुटेरेसले भोटेगोसी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। आफू सन् 1978 पर्यटकका रूपमा पहिलोपटक नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भोटेकोसी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी दिनुभएको छ। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणका विषयमा छलफल भएको थियो। साथै अधिकम विकसित राष्ट्र एलडिसी सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसङ्घको महासभामा अहिले केही बेरमा सम्बोधन गर्दै हुनुहुन्छ। महासभाको 81 सत्र अन्तर्गत प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सत्रका वक्ताहरूले बोल्ने क्रमअनुसार समय केही तलमाथि हुन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु सम्बन्धी विवाद विपदपछिको समाधानमा पीडितले न्याय पाउनुपर्ने बताउनु भएको छ। राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सत्रका अवसरमा मन्त्री खनालले नेपालमा भदौ 30 गतेको जस्तो बाढी अन्य देशमा पनि जान सक्ने भन्दै सचेत बनाउनु भएको छ।
1: To recognize that what happened in Nepal is not an isolated disaster but a preview of what awaits many vulnerable nations. To understand that this crisis is not a distant headline but a shared global reality, and to accept that the responsibility to act does not rest on the shoulders of vulnerable countries alone, it rests on all of us. I call upon you to treat climate action not as a charity but as a matter of justice.
0: Mantri Khanalle Bhotekosima aeko bipadlai niyamit badi namanine batanu bhayeko cha.
1: What we experienced in Nepal was Himalayan tsunami and one of the tragic disasters we have experienced. But the larger looming threat is even more consequential. It is not only the devastation we mourn today, it is far greater danger that lies ahead if the world continues to look away. For this, I call upon heads of state and the government, ministers, philanthropists, the media, civil society, the private sector, and academic community to rise to this moment with courage and clarity.
0: संसारको सातौं अग्लो धौलागिरी हिमाल आरोहणका लागि आएका 30 जना पर्वतारोही फर्किएका छन्। 8167 मिटर अग्लो हिमाल चढ्न गएको टोली धेरै हिउँ परेपछि फर्किएको हो। म्याग्दीको धौलागिरी गाउँपालिका 4 भूगोलमा हिमाल चढ्न नसकिएपछि फर्किएको आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्रसिंह शेरचन्दले जानकारी दिनुभएको छ। 4 दिनपछि मौसम सभा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरमा आरोही झरेका छन्। केही पर्वतारोही भने हेलिकप्टरबाट पोखरा पुगेका छन्। चालु सरद्याममा धौलागिरी आरोहणका लागि पर्यटन विभागबाट 4 समूहका 10 महिनासहित 34 अनुमति लिएका छन्। गएको 12 घण्टामा इलाम, झापा र पाल्पामा सबभन्दा धेरै वर्षा भएको छ। मौसम विभागले पूर्वानुमान गरे जस्तै इलाममा 74 र झापामा 84 मिलिमिटर पानी पर्दा पाल्पामा 62 मिलिमिटर वर्षा भएको हो। काठमाडौँमा पनि रातभर वर्षा भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार बङ्गालको खाडीमा बनेको गहिरो निम्नचापीय प्रणाली र अझै फिर्ता नभएको मनसुनका कारण देशभर वर्षा बढेको छ। सचिवालयका अनुसार आज लुम्बिनी, कर्णाली र गण्डकीका 14 जिल्लाका ससना खोलामा आकस्मिक बाढीको उच्च जोखिम औँलाइएको छ। भोलि र पर्सि कर्णाली, भेरी, राप्ती, बबई लगायत नदीको जलसत्ता उल्लेखीय बढ्न सक्ने, साथै प्रदेशका ससाना नदीमा बहाव आकस्मिक बढ्न सक्ने भनिएको छ। राष्ट्रसङ्घीय महासभामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बोल्ने बेलामा विभिन्न देशका संयुक्त प्रतिनिधि हलबाट बाहिर निस्केका छन्।
2: I request an order in the hall, please.
3: Mr. President, before I begin, if there are any other moral cowards who haven't yet left this hall, please do so now.
0: नेतन्याहुले गाजामा कत्लेआम गरेको आरोपलाई अस्वीकार गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो BFBS गोर्खा रेडियो हो।

KFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले भुटेकोशी बाढ़ीको विषय राष्ट्रसंघीय महासभामा उठाउनु भएको छ। महासभाको सम्बोधनमा प्रधानमन्त्री शाहले नगरेको गल्ती भोगिरहेको भन्दै विश्व समुदाय गम्भीर बन्नुपर्ने बताउनु भएको छ।
4: नेपाल कन्ट्रिब्युट लेस देन 0.1% अफ ग्लोबल ग्रीन हाउस ग्यास इमिसन। वी डिड नट क्रिएट दिस क्राइसिस, येट वी आर पेइङ फर, येट वी आर पेइङ अ कोलोसल प्राइस फर इट। आवर ग्लेशियर्स आर रिट्रीटिङ, आवर माउन्टेन स्लोप्स आर बिकमिङ अनस्टेबल, our rivers are becoming less predictable, and every major disaster threatens to erase years of development. For Nepal, climate catastrophe is not just a humanitarian event, but a development emergency.
3: सम्बोधनमा अधिकांश समय बाढ़ीले पारेको असर, जलवायु अनुकूलनका विषय उठाउनु भएका प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनले नेतृत्व गरेको प्रणाली स्थापना गर्न भन्नु भएको छ।
4: The Himalayas are not peripheral to the planet, they are part of planet's life support system. That is why, as an urgent first step, we propose that we establish Himalaya Climate Resilience Mechanism led by Nepal, India and China. Through this mechanism, let us share satellite data and expertise. Let us monitor dangerous glacial lakes. Let us strengthen joint early warning systems. And when disaster strikes, let us coordinate assistance across borders. Let the Himalayas become laboratory of international cooperation rather than frontier of fragmented information.
3: धादिङको कृष्णभीरमा गैराती ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्न भनिए पनि पहिरो खसेपछि समस्या भएको हो। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो। पहिरोकै कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमानथाका सड़क खण्डको भोट खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। दिउँसो सड़क खुल्ला भएको बेला पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ।
5: संयुक्त राष्ट्रसंघको 81औं महासभाका लागि न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले राष्ट्रसंघ मुख्यालयमा आज बिहान महासचिव गुटरेससँग भेट गर्नु भएको हो। महासचिव गुटरेसले भुटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। आफू सन् 1978 पर्यटकका रूपमा पहिलोपटक नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भुटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी दिनुभएको छ। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणका विषयमा छलफल भएको थियो। साथै अधिकम विकसित राष्ट्र एलडीसी सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।
3: संसारको सातौं अग्लो धवलागिरी हिमाल आरोहणका लागि गएका 30 जना पर्वतारोही फर्किएका छन्। 8,167 मिटर अग्लो हिमाल चढ्न गएको टोली धेरै हिउँ परेपछि फर्किएको हो। म्याग्दीको धवलागिरी गाउँपालिका 4 को भूगोलमा हिमाल चढ्न नसकेपछि फर्किएको आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्र सिंह शेरजनले जानकारी दिनुभएको छ। 4 दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर छरेका छन्। केही पर्वतारोही पनि हेलिकप्टरबाट पोखरा पुगेका छन्। चालु शरदयाममा धवलागिरी आरोहणका लागि पर्यटन विभागबाट 4 समूहका 10 महिला सहित 34 जनाले अनुमति लिएका छन्। साउन र भदौमा चितवनमा 43 सवारी दुर्घटना हुँदा 15 मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ती दुर्घटनामा 87 घाइते भएका छन्। साउनमा 23 सवारी दुर्घटना हुँदा 5 मृत्यु भएको थियो भने 60 घाइते भएका थिए। भदौमा 20 दुर्घटना हुँदा 10 मृत्यु भएको वरिष्ठ सैनिक विष्णु थापाले जानकारी दिनुभएको छ। सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने 3,552 सवारी साधनलाई कार्यवाही गरिएको छ। सरकारले विपद सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेको सिबाडीको विषय राष्ट्रसंघीय महासभामा उठाउनु भएको छ। महासभाको सम्बोधनमा प्रधानमन्त्री शाहले नगरेको गल्ती भोगिरहेको भन्दै विश्व समुदाय गम्भीर बन्नुपर्ने बताउनु भएको छ।
4: नेपाल कन्ट्रिब्युट लेस देन 0.1% अफ ग्लोबल ग्रीन हाउस ग्यास इमिसन। वी डिड नट क्रिएट दिस क्राइसिस, येट वी आर पेइङ अ कोलोसल प्राइस फर इट। आवर ग्लेशियर्स आर रिट्रीटिङ, आवर माउन्टेन स्लोप्स आर बिकमिङ अनस्टेबल, our rivers are becoming less predictable, and every major disaster threatens to erase years of development. For Nepal, climate catastrophe is not just a humanitarian event but a development emergency.
3: सम्बोधनमा अधिकांश सबै बाढ़ीले पारेको असर, जलवायु अनुकूलनका विषय उठाउनु भएका प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनले नेतृत्व गरेको प्रणाली स्थापना गर्न भन्नु भएको छ।
4: The Himalayas are not peripheral to the planet, they are part of planet's life support system. That is why, as an urgent first step, we propose that we establish Himalaya Climate Resilience Mechanism led by Nepal, India and China. Through this mechanism, let us share satellite data and expertise. Let us monitor dangerous glacial lakes. Let us strengthen joint early warning systems. And when disaster strikes, let us coordinate assistance across borders. Let the Himalayas become laboratory of international cooperation rather than frontier of fragmented information.
3: गएको 12 घण्टामा इलाम, झापा र पाल्पामा सबैभन्दा धेरै वर्षा भएको छ। मौसम विभागले पूर्वानुमान गरे जस्तै इलाममा 74 र झापामा 84 मिलिमिटर पानी पर्दा पाल्पामा 62 मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा पनि रातभर वर्षा भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार बंगालको खाड़ीमा बनेको गहिरो न्यूनचापीय प्रणाली र अझै फिर्ता नभएको मनसूनका कारण देशभर वर्षा बढ़ेको छ। सचिवालयका अनुसार आज लुम्बिनी, कर्णाली, गण्डकीका 14 जिल्लामा ससाना खोलामा आकस्मिक बाढ़ीको उच्च जोखिममा उल्याइएको छ। यस्तै भोलि र पर्सी कर्णाली, भेरी, राप्ती, बबई लगायत नदीको जलसतह उल्लेख्य बढ़न सक्ने, साथै प्रदेशका केही ससाना नदीमा बहाव आकस्मिक बढ़न सक्ने भनिएको छ। परराष्ट्र मन्त्री शिशिर खन्नाले जलवायु सम्बन्धी विपदपछिको समाधानमा पीड़ितले न्याय पाउनुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय सत्रका अवसरमा मन्त्री खन्नाले नेपालमा भदौ 10 गतिको बाढ़ी अन्य देशमा पनि जान सक्ने भन्दै सचेत गराउनु भएको हो।
5: That what happened in Nepal is not an isolated disaster but a preview of what awaits many vulnerable nations. To understand that, this crisis is not a distant headline but a shared global reality. And to accept that, the responsibility to act does not rest on the shoulders of vulnerable countries alone, it rests on all of us. I call upon you to treat climate action not as a charity but as a matter of justice.
3: मन्त्री खनालले भोटेको सीमा आएको विपदलाई नियमित बाढी नमानिने बताउनु भएको छ।
5: What we experienced in Nepal was Himalayan tsunami and one of the tragic disasters we have experienced. But the larger looming threat is even more consequential. It is not only the devastation we mourn today, it is far greater danger that lies ahead if the world continues to look away. For this, I call upon heads of state and the government, ministers, philanthropists, the media, civil society, the private sector, and academic community to rise to this moment with courage and clarity.
3: राजनीतिक टिप्पणीकार भरत दाहालले शक्ति केन्द्रको दबावमा पक्राउ परे पनि सर्वोच्च अदालतको आदेशमा रिहा भएको बताउनु भएको छ। अदालतको आदेश अनुसार प्रहरी हिरासतमुक्त भएपछि संचारकर्मीसँग दाहालले प्रकाशित भइसकेको विषयमा बोलेकै भरमा बिना कारण पक्राउ गरिएको उल्लेख गर्नु भएको छ।
6: मैले जति बोल्दैछु सबै ग्रे जोनको रिपोर्ट हो, मेरो आफ्नो कुरो केही पनि छैन। मैले सुरुमै राखेको छु, मैले भिडियो बनाउनुभन्दा एक हप्ता अगाडि सामाजिक सञ्जालमा सबै आइसकेको छ, होइन, फेसबुकमा हालिया छ, टिकटकमा हालिया छ, सानातिना अनलाइनमा हालिया छ, तर त्यसको एक हप्तापछि मैले बनाएको छु, उनले मुद्दा यसलाई बनाए, त्यसकारणले अब यसबाट मैले एक वर्ष अगाडिको भिडियो ताने। मैले के बुझ्छु भन्छ भने नेपालको भू राजनीतिमा यिनलाई परिचालन जसले गरिरहेको छ उसलाई धक्का लागिरहेको छ, त्यसकारणले यो गिरफ्तारी त्यसले गराएको मैले त्यो बुझ्छु।
3: जेएनजी विद्रोहबारे ग्रे जोन अनलाइनमा आधारित विश्लेषण गर्दा पक्राउ गरिएकामा दाहाल अदालतको आदेशमा रिहा हुनुभएको छ। धादिङको कृष्णवीरमा गैराति ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लगातारको वर्षा र पहिरोका कारण गैरातीदेखि बन्द नारायणगढ मुगलिन सड़क खण्डमा तत्काल सवारी आवागमन नखुल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय चितौंले अर्को सूचना नआएसम्मका लागि सवारी साधन संचालनमा रोक लगाइएको जनाएको छ। हिजोदेखि भइरहेको वर्षाले नारायणगढ़ मुगलिन सड़कको विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ। हाल सड़कमा खसेको पहिरो हटाउने काम जारी भए पनि जोखिम कायमै रहेकाले आवागमन बन्द राखिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सड़क खण्ड भई यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भौतिको सिबाड़ीको विषय राष्ट्रसंघीय महासभामा उठाउनु भएको छ। महासभाको सम्बोधनमा प्रधानमन्त्री शाहले नगरेको गल्ती भोगिरहेको भन्दै विश्व समुदाय गम्भीर बन्नुपर्ने बताउनु भएको छ।
4: नेपाल कन्ट्रिब्युट्स लेस देन 0.1% अफ ग्लोबल ग्रीन हाउस ग्यास इमिसन। वी डिड नॉट क्रिएट दिस क्राइसिस, येट वी आर पेइङ फर Yet we are paying a colossal price for it. Our glaciers are retreating, our mountain slopes are becoming unstable, our rivers are becoming less predictable, and every major disaster threatens to erase years of development. For Nepal, climate catastrophe is not just a humanitarian event, but a development emergency.
3: सम्बोधनमा अधिकांश समय बाढ़ीले पारेको असर जलवायु अनुकूलनका विषय उठाउनुभएका प्रधानमन्त्री शाहले नेपाल भारत र चीनले नेतृत्व गरेको प्रणाली स्थापना गर्न भन्नुभएको छ।
4: The Himalayas are not peripheral to the planet, they are part of planet's life support system. That is why, as an urgent first step, we propose that we establish Himalaya Climate Resilience Mechanism led by Nepal, India and China. Through this mechanism, let us share satellite data and expertise. Let us monitor dangerous glacial lakes. Let us strengthen joint early warning systems. And when disaster strikes, let us coordinate assistance across borders. Let the Himalayas become laboratory of international cooperation rather than frontier of fragmented information.
3: प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ।
5: संयुक्त राष्ट्रसंघको 81 महासभाका लागि न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले राष्ट्रसंघ मुख्यालयमा आज बिहान महासचिव गुटरेससँग भेट गर्नुभएको हो। महासचिव गुटरेसले भोटेगोसी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। आफू सन् 1978 पर्यटकका रूपमा पहिलोपटक नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भोटेकोसी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी दिनुभएको छ। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणका विषयमा छलफल भएको थियो। साथै अधिकम विकसित राष्ट्र एलडीसी सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।
3: नेपाली काँग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। काँग्रेसले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली काँग्रेसको 15 महाधिवेशन परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल काँग्रेस अबको विकल्प भन्ने रहेको छ। लोगोमा बीपी कोइराला सुवर्ण शमशेर गणेश मानसिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला सुशील कोइराला र शेर बहादुर देउवासम्मको तस्विर राखिएको छ। काँग्रेसको 15 महाधिवेशन यही असो 16 19 गतेसम्म काठमाडौँमा हुनेछ। यसैबीच नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवासम्मले समानान्तर महाधिवेशन गर्न छैयथर जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गरेर आउँदो मंसिर 21 23 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। चिनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिङटनमा भएको वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झनै 3 लामो भेटवार्तामा व्यापार कृत्रिम बुद्धिमत्ता ताइवान इरान र अन्य रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कब्बडीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीचको सेमी फाइनल खेल अहिले 9 बजेदेखि जापानको टोकाई सिटिजन जिम्रे सियममा हुनेछ। खबर यति नै।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लगातारको वर्षाले धादिङको कृष्णभीर परेवाभीर ज्यामिरी घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ़ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकाले अर्को सूचना नआएसम्म गाड़ी आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। यस्तै वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7420 र रोशी 8 गिम्दीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोकै कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमान्थाका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। दिउँसो सड़क खुल्ला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। गत भदौ 10 गतेको रसुवा बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बगेको र ती गाड़ीसँगै 441 चालक सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरण अनुसार बाढ़ीबाट मालवाहक सवारी साधन र त्यसमा संलग्न व्यक्तिमा ठूलो क्षति पुगेको हो। यातायात व्यवस्था विभागले भोटेको सी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा सरकारी तथा गैर सरकारी निकाय निजी संघ संस्था संचार माध्यम अनुसन्धानकर्ता तथा सरकारवालासँग तथ्याङ्क माग गरेको थियो। विभागले असोज 2 गते सूचना निकाल्दै 7 दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो। नेपाल ट्रक यातायात व्यवसाय महासंघले असोज 5 गते आफ्ना सदस्य संघ समिति तथा कम्पनीबाट संकलन गरिएको प्रारम्भिक विवरण विभागलाई उपलब्ध गराएको छ। दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन यात्रुको संख्या उत्साहजनक देखिएको छ।
4: फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरामा अवतरण गरेका थिए। पोखराबाट दुबईका लागि 143 जनाले यात्रा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका महाप्रबन्धक जगन्नाथ नेहरोलाले जानकारी दिनुभएको छ। पोखराबाट विश्वका धेरै शहरसँग सीधा हवाई सम्पर्क स्थापित गर्ने उद्देश्यले 2079 ईपू 17 गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लामो समय आन्तरिक उडानमा सीमित भएको थियो। फ्लाइ दुबईले 2027 मार्च 26 अर्थात् 6 महिनाका लागि टिकट बुकिङ खुला गरिसकेको छ।
3: बेलायतको फुटबल समर्थक संघले रंगशालामा प्रत्यक्ष फुटबल हेर्ने बेला बियर खान पाइने नियम ल्याउने प्रधानमन्त्रीको भनाईको स्वागत गरेको छ। प्रधानमन्त्री एन्डी बर्नहमले मैदानमा जाँदा बियर खान नपाइने नियम पुरानो भइसकेको बताउनु भएको थियो। हाल निश्चित फुटबल खेल हेर्दा बियर खान पाइँदैन। संघका अध्यक्ष ट्रम्प ग्रेटेक्सले नयाँ नियम लागू भएमा समर्थकहरूले धेरै बियर नखाने दावी गर्नुभएको छ।
5: More slowly over the same period of time. If you can take your pint to your seat and sit with your friends and watch a bit of the football while you're finishing your drink, I think that is what happens in many other countries.
3: चीनी राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने समझदारी भएको छ। व्हाइट हाउसमा भएको झनै 3 घण्टा लामो भेटवार्तामा व्यापार कृत्रिम बुद्धिमत्ता ताइवान इरान र अन्य रणनीतिक विषयमा छलफल भएको जनाइएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्तामा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ़न नदिने सैन्य तथा उच्चस्तरीय सम्वाद कायम राख्नु भन्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएका विषय पनि वार्ताको प्रमुख एजेण्डामा छन्। इरानसँगको युद्ध तथा मध्य पूर्वको अवस्थाबारे पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक निक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकादेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर काभ्रे पलाञ्चोक र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ती खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारमा सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। इलामको कन्काई र मैनाचोली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाले धादिङको कृष्णभीर परेवाभीर ज्यामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो बन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगलिन नारायणगढ सड़क पनि बन्द छ। पहिरो बन्छाउने काम भइरहेकाले अर्को सूचना नआएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। यस्तै वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग पनि अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बेसी र रोशी 8 गिम्दीमा पहिरो खस्ता सड़क अवरूद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोकै कारण काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमान्थाका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। लगातार भइरहेको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन नागढुङ्गामा होल्ड गरिएको छ। हिजो साँझ 8 बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारी साधन मोटरसाइकल लगायत सम्पूर्ण सवारी साधन नागढुङ्गा क्षेत्रमा रोकिएको हो। नागढुङ्गा नौबिसी सड़क खण्ड हुँदै धादिङ चितवन पोखरा गोर्खा लगायतका विभिन्न जिल्लातर्फ जाने सवारी साधनलाई नागढुङ्गामै रोकेर राखिएको छ। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारी साधन समेत होल्डमा परि यात्रु तथा चालकहरू प्रभावित भएका छन्। लगातारको वर्षाका कारण सड़क खण्डका विभिन्न ठाउँमा पहिरो तथा सड़कमा लेदो आउन सक्ने सम्भावना रहेकाले जोखिमको अवस्था हेरेर मात्रै सवारी साधन सञ्चालनमा ल्याइने बताइएको छ। बीपी राजमार्ग अवरूद्ध भएपछि सबै सवारी साधनहरू धुलीखेलमा होल्ड गरिएको छ। काठमाडौँबाट धुलीखेल हुँदै पूर्वतर्फ जाने सवारी साधनलाई धुलीखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बीपी राजमार्गको नमोबुद्ध 6 को चौकी डाँडा, रोशी 7 को 400 बेसी, रोशी 8 को गिम्दी बेसी र रोशी 11 माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने चौकी डाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कोशी बाढ़ीको विषय राष्ट्रसंघ महासभामा उठाउनु भएको छ। महासभाको सम्बोधनमा प्रधानमन्त्री शाहले नगरेको गल्ती भोगिरहेको भन्दै विश्व समुदाय गम्भीर बन्नुपर्ने बताउनु भएको हो।
4: नेपाल कन्ट्रिब्युट्स लेस देन 0.1% अफ ग्लोबल ग्रीन हाउस ग्यास इमिसन। वी डिड नॉट क्रिएट दिस क्राइसिस, येट वी आर पेइङ फर, येट वी आर पेइङ a colossal price for it. Our glaciers are retreating, our mountain slopes are becoming unstable, our rivers are becoming less predictable, and every major disaster threatens to erase years of development. For Nepal, climate catastrophe is not just a humanitarian event, but a development emergency.
3: सम्बोधनका क्रममा अधिकांश समय बाढीले पारेको असर, जलवायु अनुकूलनका विषय उठाउनु भएको थियो। एमाले नेता गोकुल बासकोटाले प्रधानमन्त्री बालिन शाहले संयुक्त राष्ट्रसंघ महासभामा गरेको सम्बोधनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा बासकोटाले बालिनको सम्बोधन आफूलाई दृढ सार्थक र जोरदार लागेको बताउनु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

Apa ini?

¡Hasta luego!

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकादेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे पलाञ्चोक र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ती खोलाको जगाती जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सड़कमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ़दै क्रममा रहेको महाशाखाले जनाएको छ। लगातार भइरहेको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन नागढुङ्गामा होल्ड गरिएको छ। हिजो साँझ 8 बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारी साधन, मोटरसाइकल लगायत सम्पूर्ण सवारी साधन नागढुङ्गा क्षेत्रमा रोकिएको हो। नागढुङ्गा नौबिसे सड़क खण्ड हुँदै धादिङ, चितौन, गोरखा, पोखरा लगायतका विभिन्न जिल्लातर्फ जाने सवारी साधनलाई नागढुङ्गामै रोकिएर राखिएको छ। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारी साधन समेत होल्डमा परेपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन्। लगातारको वर्षाका कारण मौसम प्रतिकूल बन्दा आन्तरिक हवाई उडान प्रभावित भएको छ। विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द भएका छन्। केही ढिलाइ भइरहेका छन्। मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका छन्। अन्तर्राष्ट्रिय उडानहरू भइरहे पनि आन्तरिक उडान नियमित हुन नसकेको हो। देशभर लगायत काठमाडौँ उपत्यका र विमानस्थल क्षेत्रमा लगातार वर्षा भइरहेकोले भिजिबिलिटी कम भएको छ। मौसम प्रतिकूल हुँदा विशेष गरी पर्वतीय तथा दुर्गम गन्तव्यतर्फका उडानमा ढिलाइ वा रद्द हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित वायु सेवा कम्पनीसँग उडानको पछिल्लो अवस्था बुझेर मात्र विमानस्थल जान आग्रह गरिएको छ। बीपी राजमार्ग अवरूद्ध भएपछि सबै सवारी साधनहरू धुलीखेलमा होल्ड गरिएको छ। काठमाडौँबाट धुलीखेल हुँदै पूर्वतर्फ जाने सवारी साधनलाई धुलीखेलमा होल्ड गरिएको हो। जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले होल्ड गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बीपी राजमार्गको नमोबुद्ध 6 को चौकी डाँडा, रोसी 7 को 400 बेसी, रोसी 8 को गिम्दी बेसी र रोसी 11 माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। चौकी डाँडामा रोसी खोलाले डाइभर्सन कटान गरेको छ। लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि भारी वर्षा भइरहेको छ। लुम्बिनीका पहाड़ी जिल्लामा पहिरो र तराईमा बाढ़ी र डुबानको जोखिम बढ़ी हुन्छ। लुम्बिनीमा विपद पूर्व तयारीका लागि के भइरहेको छ? थप विवरणसहित नेपालगंजबाट दिलबहादुर केसी।
4: अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशमा विपद पूर्व तयारीलाई चुस्त बनाइएको प्रदेश सरकारले जनाएको छ। आन्तरिक कानून मन्त्रालयका निमित्त सचिव सुरेश चन्द्र आचार्य,
5: सबै सुरक्षा निकाय, सबै जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहसँग हामी चाहिँ अब भोलि कुनै पनि विपद आइलाग्यो भने चाहिँ तत्काल त्यसलाई चाहिँ कार्य गर्नको लागि चाहिँ हामी तत्परै छौँ र समन्वय गरेर बसिरहेछौँ।
4: लुम्बिनीमा वर्षा जारी रहेकाले बाढ़ी, डुबान र पहिरोको जोखिम कायमै छ। प्रदेश सरकार र स्थानीय तहले सतर्कता बढ़ाएका छन् भने जोखिममा रहेका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ। दाङका प्रमुख जिल्लाधिकारी निश्चल राज पाण्डे,
6: जोखिम भएका क्षेत्रमा बसेका बसोबास गर्ने हामी ती बासिन्दाहरूलाई चाहिँ तत्काल सुरक्षित स्थानमा सर्न अथवा सुरक्षित भएर रहन र आफ्ना सम्पूर्ण सुरक्षाका प्रक्रियाहरू अप्नाउन अपिल गरेका छौँ।
4: सम्भावित पहिरो, बाढ़ी र डुबानको जोखिमलाई मध्यनजर गरेर लुम्बिनी प्रदेशका 12 जिल्लाका 109 वटै स्थानीय तहमा उच्च सतर्कता अपनाइएको छ। आज अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेका छन्।
3: जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: નવ્યા સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: वर्षाले मुलुकभरकै दैनिक जनजीवन र क्षति समेत निम्त्याउन सक्ने भन्दै मौसमविदेखि सबै तहका सरकारले सतर्कता अप्नाउन आग्रह गरेका छन्। विपदबाट जोगिने र विपद भइहालेमा गर्ने कामका लागि सरकारले तयारीमा कुनै कसर बाँकी नराखेको दावी गरेको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेती:
4: यो सम्भावित अवस्था त्यति नै गम्भीर यदि हुने हो भने प्राधिकरण कति तयार छ त्यो सामना गर्नका लागि?
5: यसपालि हामी धेरै नै संवेदनशील छौँ र 5 दिन अगाडि हामीले फोरकास्ट पनि दिएका छौँ। सबै 77 जिल्लालाई तयारी अवस्थामा राखेका छौँ। आजदेखि यातायातका साधन चाहिँ गुडाउनु पर्यो भनेपछि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गुडाउने भनेर भनेका छौँ। यातायातका साधनहरू रोक्नुपर्ने अवस्था भयो भने सुरक्षित ठाउँमा कहाँ रोक्दाखेरि चाहिँ सुरक्षित हुन्छ, कहाँ रोक्दाखेरि यात्रुलाई चाहिँ खाना बस्नको चाहिँ सुविधा हुन्छ त्यस्तो ठाउँमा रोक्ने, भरसक यात्रा नगर्ने, तर बाटोमा आएर चाहिँ अल्पत्र नपरौन् भनेर पनि हामी एकदम संवेदनशील भएर त्यसैमा काम गरिराखेका छौँ। स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर बनाएर चाहिँ काम गर्दैछौँ। त्यसमा जसो भनौँ, बिबी हाइवे चाहिँ राति त बन्द हुन्छ, हामी अवलोकन गरिरहेका छौँ र त्यहाँ पानीको मात्रा 30-40 मिलिमिटर भन्दा माथि जान थाल्यो भनेपछि त्यसलाई आज रातिदेखि भोलि दिउँसैसम्म र अवस्था हेरेर हामी कति बेलासम्म त्यो बन्दलाई लम्ब्याउने भनेर त्यतातिर पनि हामीले काम गरिराखेका छौँ। कतै डुबान नहोस् भनेर बोटहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ। सेना प्रहरी र उद्धारको जुन टिम छ उनीहरू पनि तयारी अवस्थामा राखिएको छ। अब पहिरो आयो भनेपछि सडक खोल्ने कामको लागि चाहिँ डोजरहरू पनि चाहिँ तयारी अवस्थामा राखिएको छ भने समग्रमा चाहिँ जे जे गर्नुपर्ने हुन्छ नि ती सबै काममा चाहिँ हामीले 77 जिल्ला अनि 3 सुरक्षा निकाय र स्थानीय सरकारलाई पनि प्रभावकारी रूपमा चाहिँ कसरी परिचालन गर्ने भन्ने कुराको कम्युनिकेसन र तयारी छ।
4: यो पूर्वानुमान गरे जस्तै यदि अवस्था हुने भयो भनेदेखि आउँदो यो 5 दिनमा कति बस्ती, कति मान्छे, कति महत्वपूर्ण पूर्वाधार प्रभावित हुन सक्ने अनुमान छ प्राधिकरणको?
5: समग्र एक्सपोजरको चाहिँ लेभल त अब धेरै छ। विगतको चाहिँ 18 चाहिँ प्रभावित हुन्छन् भनेर निकालेका छौँ। त्योभन्दा अगाडि 19 मानिस प्रभावित हुन सक्छन् भनेर पूर्वानुमान गरेका थियौँ। यस वर्ष नर्मल अवस्थामा 2 परिवार मात्रै प्रभावित हुन सक्छ भनेर भनेका थियौँ। तर यो सिस्टम देशव्यापी रूपमा हिमालदेखि तराईसम्म नै यसको प्रभाव पर्ने देखिएको हुनाले नियरली चाहिँ अब 18 मानिसहरू प्रभावित हुन सक्ने र त्यसमा पनि नदी किनारका मानिसहरूलाई चाहिँ बढी जोखिम हुन सक्छ भन्ने किसिमले चाहिँ हामीले इस्टिमेट गरेका छौँ।
4: जोखिमयुक्त बस्तीको सूची यदि तपाईँसँग छ भने यो आउँदो 5 दिन ती बस्तीका मान्छेलाई आवश्यक परिहालेमा सुरक्षित स्थानमा कसरी सार्दै हुनुहुन्छ?
5: त्यही गरी चाहिँ बाढी आयो भनेपछि सुरक्षित स्थान को हो भनेर चाहिँ त्यो आइडेन्टिफाई पनि भएको अवस्था छ। जस्तो स्कुलमा सार्ने या सुरक्षित चाहिँ सेल्टरमा सार्ने भन्ने खालको पनि त्यो कम्युनिकेसन स्थानीय स्तरमा भएको छ। हामीले भन्या पनि छौँ बाढी हेर्न जाने, बाढीमा चाहिँ भिडियो बनाउने, बाढीमा दाउरा खोज्न जाने, त्यस्तो काम चाहिँ नगर्न भनेर हामीले अपिल पनि गरेका छौँ।
4: पूर्व सूचना जारी गर्ने काम त भइराखेका छ, नागरिकलाई साँच्चै नै सुरक्षित ठाउँमा पुर्याउने बिचको ग्याप त्यस्तो छ कि छैन, त्यो ग्याप कसरी घटाउँदै हुनुहुन्छ?
5: अब जस्तो सुरक्षित ठाउँमा सार्नु पर्यो भने बिचमा खरे खोला पनि हुनसक्छ भनेर ती खरे खोलाहरू कुन कुन ठाउँमा पर्न सक्छन् भनेर चाहिँ त्यो अलरेडी हामीले जुन सिटिजन साइन्सको एप्रोच हुन्छ नि, स्थानीय विपद जोखिमका जुन समितिहरू हुन्छन् उनीहरूलाई चाहिँ एक्टिभेट गर्ने, उनीहरूलाई कम्युनिकेट गर्ने भनेर स्थानीय सरकारलाई पनि भनेका छौँ। स्थानीय सरकारसँग पनि हामी समन्वय भइरहेछ। उहाँहरूले चाहिँ हिजो धेरै ठाउँमा चाहिँ जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर पनि जुन जुन ठाउँमा चाहिँ यो जोखिम हुनसक्छ भनेर त्यहाँ चाहिँ खबर गरिरहेछ। स्कुलहरू बन्द गर्ने भनेर धेरै ठाउँमा स्कुलहरू बन्द हुँदैछन्। एकैचोटि ब्ल्याङ्केट एप्रोचमा गर्नुभन्दा पनि हामीले टार्गेटेड एप्रोचमा चाहिँ काम थालेका छौँ। त्यसलाई टार्गेटेड एप्रोचमा कुन ठाउँमा चाहिँ हामीले बन्द गर्ने, सवारी साधनले कुन ठाउँमा गर्ने, जहाँ पानी परिरहेछ, जहाँ बाढी आउने जोखिम छ, जहाँ राति चाहिँ बाढी बढ्न सक्छ, जहाँ चाहिँ पहिरो जान सक्छ, त्यस्ता ठाउँमा हामीले चाहिँ बन्द गरिरहेछौँ।
4: मानौ न रातिको समयमा अचानक पहिरो आकस्मिक बाढी आयो भने यो स्थानीय तहले पहिलो 30 भित्रमा के गर्ने भनेर एउटा त्यो कमान्ड सिस्टम तयार भइसकेको छ?
5: त्यो नर्मली चाहिँ हाम्रो के छ भने चाहिँ हाम्रो सेतु एप्स छ, कुनै ठाउँमा पहिरो गयो भनेपछि त्यो ठाउँमा ठाउँ ठाउँमा चाहिँ जिपिएस ट्याग गरेका चाहिँ डोजरहरू छन्, त्यो एकदम अटोमेटिक सिस्टम छ। अनि त्यहाँ नजिकको चाहिँ डोजर को छ भनेर चाहिँ त्यो डोजर अपरेटरलाई चाहिँ फोन जान्छ, त्यसपछि उसले नजिकको ठाउँमा गएर चाहिँ त्यस्तो अवस्थामा, तर हामीले रात्रिकालीन सवारी साधन चाहिँ रोकेका नै छौँ आकस्मिक बाहेक।
4: कुनै घटना भइहालेको थाहा पाइहाल्यो भनेदेखि कति मिनट भित्रमा पुग्छ हाम्रो उद्धार टोली त्यहाँ?
5: अब त्यो त डिपेन्डिङ हो, अब केस बाई केस हुन्छ। जस्तो कहाँनिर छ भन्ने हिसाबले हाम्रो 5 प्रार्थना सेनाको पनि त्यो तयारी अवस्थामा रहेको छ, त्यो घटना चाहिँ त्यो रेस्पोन्स टोलीबाट कति टाढा छ भन्ने कुराले चाहिँ त्यसलाई डिटरमाइन गर्छ। अब आधा घन्टादेखि कुनै ठाउँमा 1 पनि लाग्न सक्छ, कुनै बेला 5 पनि लाग्न सक्छ
4: भनेको बढीमा 1 रेस्पोन्सको मामलामा राज्यको तर्फबाट केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा निकायदेखि सबै जुट्दाखेरि यो बेलामा चाहिँ सरकारले यसपालि यदि त्यस्तो भवितव्य भइहाल्यो भनेदेखि अपगाल अपजास बेवर्न नपर्ला भनेर ढुक्क हुन सक्छौ?
5: अब त्यो अहिलेसम्म चाहिँ त्यही त्यही त्यही ढुक्कै भएर चाहिँ हामीले काम गरिरहेको छौँ। अब त्यति गर्दा पनि अब काहीँनिर चाहिँ कुनै एकदमै चाहिँ क्याटास्ट्रोफिक अवस्था भयो, जस्तो उच्च हिमाली क्षेत्रमा ठुलो हिमपात भएको छ।
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: काठमाडौँ उपत्यकाभित्रका नदीमा पानीको सतह बढ़न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हिजो र अस्तिदेखि नै निरन्तर वर्षा भइरहेको छ। मुलुकका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकादेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर काभ्रे पलाञ्चोक र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मी र बागलुङको सिमानामा पर्ने भकुन्ने स्थित अरबाउदी गाउँमा एक घर एक धारा कार्यक्रम अन्तर्गत घर घरमा खानेपानी सेवा उपलब्ध गराएको छ। वर्षौंदेखि खानेपानीको समस्या बेहोरेका स्थानीय पानीको सुविधा पाएपछि खुशी भएका छन्। बुटोलबाट छवि पाण्डे।
4: गोर्खा वेलफेयर ट्रस्टलाई त हामीले भगवानै मान्नुपर्छ। बुढाबुढी वृद्धहरूलाई पनि घरमै चाहिँ ल्याइदिएर सजिलो भएको छ। बुढाबुढीहरूले चाहिँ आकाशको पानी बलसी पानी थापेर खानुपर्ने थियो। कतिपय चाहिँ होइन बुढाबुढीहरूले चाहिँ त्यही पाइप जोडेर फोहोर पानीलाई पनि उमाल्ने त्यस्तो खानी गर्नुहुन्थ्यो। अहिले चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ बनाइदिइसकेपछि धेरै सजिलो भएको छ। अहिले त एकदम सजिलो भएको छ।
5: गोर्खा वेलफेयर ट्रस्टले बागलुङको अर्बाउदी गाउँमा खानेपानी सुविधा पुर्याएपछि स्थानीय जनतालाई ठूलो सुविधा पुगेको बताउँदै अर्बाउदी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सचिन थापा, बागलुङ नगरपालिका दशका वडा अध्यक्ष तिलबहादुर थापाका अनुसार भगुण्डे स्थित अर्बाउदी गाउँको पानी गैरा गग्रे गरा र लोसेमूल टोलका स्थानीयले घर घरमै खानेपानी सुविधा पाएका छन्।
6: 35-40 घर हो लिफ्टिङ खानेपानी एक घर एक धारा हो। पहिला चाहिँ वर्षातमा असुरक्षित पानी त्यस्तो थियो, हिउँदमा ठिकै थियो, त्यसको ठाउँमा त्यो राम्रो पानी भयो। जनतालाई त गाह्रो छैन पहिला त, पहिला पहुँचेर भन्नाले अलि टोलको एउटा कुनामा थियो त्यसरी गर्नु पर्थ्यो।
5: स्थानीय जनताका अनुसार वर्षाको बेला खानेपानी अभाव हुँदा ठूलो समस्या थियो। फोहोर पानीका कारण पानी उमालेर पिउनु पर्ने समस्या थियो। घरबाट 10-15 मिनट हिँडेर पानी लिन जानु पर्थ्यो। उपभोक्ता समितिका अध्यक्ष सचिन थापाका अनुसार अहिले त्यो समस्या समाधान भएको छ। अब घर घरमै खाने पानी पुगेको छ।
4: बर्खाको टाइम झन्डै हामीलाई चाहिँ 6 महिनालाई चाहिँ गाह्रै हुन्थ्यो कि, लिएको पानी चाहिँ खान नमिल्ने, एकदम फोहोर हुने, त्यसलाई चाहिँ अब उमाल्नु पर्ने, अनि त्यस प्लस चाहिँ भएन भने चाहिँ हामी चाहिँ फेरि पानी लिनलाई चाहिँ अलिकति टाढै धाउनु पर्ने, सफा पानी खानको लागि पनि त्यस्तो थियो। हामीलाई चाहिँ झन्डै 10 मिनट जति हिँड्नु पर्थ्यो यो बर्खाको टाइम, अनि बाटो चिप्लो हुने, त्यसले पनि समस्या थियो। हजुर, अहिले धेरै राम्रो भएको।
5: गोर्खा वेलफेयर ट्रस्ट नेपालको 58,50,613 रुपियाँ र जनश्रमदान सहित स्थानीय उपभोक्ताको 9,76,275 गरी कुल 68,26,888 रुपियाँको लागतमा अर्बाउदी खानेपानी आयोजना सम्पन्न भएको हो।
3: जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भएको हो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गत संस्करणको 19 एसियन गेम्स सेमी फाइनलमा पनि भारतसँग पराजित भएर काश्यमा चित्त बुझाएको थियो। नेपालले समूह चरणमा थाइल्याण्डलाई हराउँदा चाइनिज ताइपेईसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमी फाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरूष कराँतेको कुमिते 84 केजीमा तेन्जिङ शेर्पाले कास्य जित्नु भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

योर BFBS ओरखा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: जापानको इची नागोयामा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि 5 विकेटको जित निकालेको छ. निशिनमा भएको समूह एक खेलमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17 ओभर 2 बलमा 5 विकेट गुमाएर पूरा गर्यो. यो जितसँगै नेपालले समूहमा महत्वपूर्ण 2 अङ्क जोडेको छ. यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले निर्धारित 20 ओभरमा 7 विकेटमा 102 रनमै रोकेको थियो. काठमाडौँ उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आग्रह गरेको छ. ललितपुरको च्यासलमा बाढीले पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो. काठमाडौँ उपत्यका सहित मुलुकका धेरै ठाउँमा हिजो र अस्तिदेखि निरन्तर वर्षा भइरहेको छ. मुलुकका धेरै ठाउँमा झरी परिरहेको छ. बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो. आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. लगातारको झरीले नदी र खोलामा बाढी आएको छ. भक्तपुर, काभ्रे पलाञ्चोक र इलामका विभिन्न नदी र खोलामा जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ. जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ती खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ. जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने र नदी किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ. यसै गरी काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ. जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय र डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ. यस्तै इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको महाशाखाको भनाइ छ. लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ. लुम्बिनीका पहाड़ी जिल्लामा पहिरो र तराईमा बाढी तथा डुबानको जोखिम बढ़ी हुन्छ. लुम्बिनीमा विपदपूर्व तयारीका लागि के भइरहेको छ? थप विवरण सहित नेपालगंजबाट दिलबहादुर केसी.
4: अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशमा विपदपूर्व तयारीलाई चुस्त बनाइएको प्रदेश सरकारले जनाएको छ. आन्तरिक कानून मन्त्रालयका निमित्त सचिव सुरेश चन्द्र आचार्य.
5: सबै सुरक्षा निकाय, सबै जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहसँग हामी चाहिँ अब भोलि कुनै पनि विपद आइलाग्यो भने चाहिँ तत्काल त्यसलाई चाहिँ कार्य गर्नको लागि चाहिँ हामी तत्परै छौँ र समन्वय गरेर बसिरहेछौँ.
4: लुम्बिनीमा वर्षा जारी रहेकाले बाढी, डुबान र पहिरोको जोखिम कायमै छ. प्रदेश सरकार र स्थानीय तहले सतर्कता बढ़ाएका छन् भने जोखिममा रहेका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ. दाङका प्रमुख जिल्लाधिकारी निश्चल राज पाण्डे.
6: जोखिम भएका क्षेत्रमा बसेका बसोबास गर्ने हामी ती बासिन्दाहरूलाई चाहिँ तत्काल सुरक्षित स्थानमा सर्न अथवा सुरक्षित भएर रहन र आफ्ना सम्पूर्ण सुरक्षाका प्रक्रियाहरू अप्नाउन अपील गरेका छौँ.
4: सम्भावित पहिरो, बाढी र डुबानको जोखिमलाई मध्यनजर गरेर लुम्बिनी प्रदेशका 12 जिल्लाका 109 वटै स्थानीय तहमा उच्च सतर्कता अप्नाइएको छ. आज अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेका छन्.
3: अविरल वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिन्टार नजिकै धारापानीमा सड़क भाँसिएको छ. त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो सतह बगाएपछि सड़क भाँसिएको हो. यहाँ यसरी नै सड़क भाँसिन शुरू गरेको थियो. आज थप भाँसिएको हो. सड़क आधाभन्दा धेरै भाँसिसकेको प्रहरीले जनाएको छ. अहिलेसम्म एकतर्फी सड़क सञ्चालन गर्न मिल्ने देखिएको छ. तर थप सड़क भाँसिए यहाँ पनि नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको बताइएको छ. मुगलिन काठमाडौँ सड़कमा आज सवारी साधन चलेका छैनन्. कृष्णभीर लगायत विभिन्न ठाउँमा ससाना पैरा खसेका छन्। बीपी राजमार्ग अवरूद्ध भएपछि सबै सवारी साधन धुलखेलमा होल्ड गरिएको छ. काठमाडौँबाट धुलखेल हुँदै पूर्वतर्फ जाने सवारी साधनलाई धुलखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिनुभएको छ. उहाँका अनुसार बीपी राजमार्गको नमोबुद्ध 6 को चौकी डाँडा, रोशी 7 को 400 बेसी, रोशी 8 को गिम्दी बेसी र रोशी 11 माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग अवरूद्ध भएको छ. यस्तै चौकी डाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेको छ. अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने बताइएको छ. यात्रुहरूलाई सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको अनुरोध छ. राजमार्गको काभ्रे भन्ज्याङ र भकुण्डेमा समेत सवारी होल्ड गरिएको प्रहरीले जनाएको छ. जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव बढेसँगै 33 ढोका खोलिएको छ. जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था रहे पनि आत्तिनुपर्ने अवस्था चाहिँ छैन.
4: अहिले 3 बजेको अहिलेको अवस्था चाहिँ कोशीको अहिलेको चाहिँ टोटल डिस्चार्ज चाहिँ 2,54,060 क्युसेक चाहिँ छ. अहिले यो भनेको अब अलि रेड अलर्ट जारी हुने अवस्था हो. अहिले 53 ढोका चाहिँ खोलिएको छ र यो अलिकति बढ्दो क्रममा भएको हुनाले, नत्र अहिलेसम्म त्यति समस्या त होइन, तर बढ्दो क्रममा भएको हुनाले कुन स्थितिमा जान्छ भन्ने कुरा हो. अब अहिले त्यही भएर म चाहिँ अहिले चाहिँ हामीहरूले फेरि अहिले सूचना माइकिङ पनि गरिरहेछौँ. त्यो नदी किनारमा कोही नजानु, अब त्यहाँ गएर काठाहरू सङ्कलन नगर्नु, न सतर्क भएर बस्नु भनेर हामीले चाहिँ जारी गरिरहेछौँ. त्यहाँ माइकिङ पनि भइरहेछ. अहिले त्यति अब साह्रै जटिल अवस्था त होइन, तर यही तरिकाले बढ्दै गयो भने त्यहाँ विचार गर्नुपर्ने चाहिँ हुन्छ.
3: अहिले कोशी ब्यारेजमा त्यो पुल भएर आवत जावत गर्ने सवारी साधनहरूको अवस्था के छ?
4: अहिले त्यस्तो समस्या छैन. अहिले अझै चाहिँ त्यो पुरा ढोका खोलेर पनि पानी माथिबाट आउने अवस्थामा मात्रै हो. त्यो त्यो भनेको 4,00,000-5,00,000 क्युसेक क्रस गऱ्यो भने मात्रै त्यस्तो अवस्था सिर्जना हुन्छ. त्यो अवस्था आइसकेको छैन, अहिले त्यो अवस्था छैन. गाडी वार पार गर्नलाई कुनै समस्या छैन, रोक्नुपर्ने अवस्था छैन.
3: अहिले यहाँहरू त्यो क्षेत्रमा जाँदै हुनुहुन्छ?
4: अब 15-20 मिनटमा म पुग्छु त्यहाँ.
3: अघिल्लो वर्ष कोशीमा 5,00,000 क्युसेक माथि बाढी मापन भएको थियो. कोशी पुल भएर चल्ने सवारी साधन नरोकिएको उहाँले बताउनु भयो. बाढीको मापन बढेमा आवश्यकता अनुसार निर्णय लिइने अर्यालको भनाइ छ. मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय र डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ. गृहमन्त्री सुदुन गुरुङले नेकपा एमालेको पार्टी कार्यालय च्यासलको मनोहरा खोलामा पानीको बहाव बढेपछि अवलोकन गर्न पुग्नु भएको छ. लगातारको वर्षाका कारण मनोहरा खोला र बागमती नदीमा पानीको सतह बढ्दै गएको छ. पानी खोलाको किनार नाग्ने अवस्थामा पुगेको देखिएको छ. वर्षा अझै नरोकिएकाले पानीको बहाव थप बढ्दै गएको छ. बाढी पानीको बहाव बढेसँगै च्यासल स्थित नेकपा एमालेको केन्द्रीय कार्यालय समेत डुबानको जोखिममा परेको छ. गएको वर्ष पनि मनोहरा खोलामा आएको बाढी पार्टी केन्द्रीय कार्यालय परिसरमा पस्दा कार्यालय डुबानमा परेको थियो. अविरल वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिन्टार नजिकै धारापानीमा सड़क भाँसिएको छ. त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो सतह बगाएपछि सड़क भाँसिएको हो. यहाँ यसअघि नै सड़क भाँसिन शुरू गरेको थियो. सड़क आज थप भाँसिएको हो. यो सड़क आधा भन्दा धेरै भाँसिसकेको स्थानीयले बताएका छन्। अहिलेसम्म एकतर्फी सड़क सञ्चालन गर्न मिल्ने देखिए पनि थप सड़क भाँसिए यहाँ पनि नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था आउने स्थानीयको भनाइ छ. मुगलिन काठमाडौँ सड़कमा आज सवारी साधन चलेका छैनन्। यो सड़क अन्तर्गत कृष्ण भीर लगायत विभिन्न ठाउँमा पहिरो खसेको छ. गएको भदौ 10 गते रसुवाको बाढीमा 338 ट्रक तथा कन्टेनर बगेको र ती गाडीसँगै 441 जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ. नेपाल ट्रक यातायात व्यवसाय महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरण अनुसार बाढीबाट मालवाहक सवारी साधन र त्यसमा संलग्न व्यक्तिमा ठूलो क्षति भएको छ. यातायात व्यवस्था विभागले भोटीकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा सरकारी र गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग तथ्याङ्क मागेको थियो. विभागले असोज 2 गते सूचना निकाल्दै 7 दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो. यही आग्रह अनुसार नेपाल ट्रक यातायात व्यवसाय महासंघले असोज 5 गते आफ्ना सदस्य, संघ, समिति र कम्पनीबाट संकलन गरिएको विवरण विभागलाई उपलब्ध गराएको हो. अविरल वर्षाका कारण नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। वर्षाका कारण दाङ, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, रामेछाप, ओखलढुङ्गा लगायत जिल्लामा अधिवेशनका कार्यक्रम सञ्चालन गर्न कठिनाई भएको निर्वाचन अधिकृतहरूले जनाएका छन्। मौसम विभाग लगायत विभिन्न निकायले केही दिन अझै वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेका छन्। यसलाई ध्यानमा राख्दै काँग्रेसले भोलि 10 गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसम अनुसार सञ्चालन गर्न निर्देशन दिएको छ. मौसम अनुकूल रहेका क्षेत्रमा असोज 10 मई निर्वाचन गर्न र मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रीय पार्टी समितिसँग समन्वय गरी असोज 13 गतेभित्र निर्वाचन सक्न निर्देशन दिइएको छ। असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा नेपाली काँग्रेसले 15 केन्द्रीय महाधिवेशन गर्दैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: पर्दैन,
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति साह्रै गाली गरेको
1: किन गराउँछ नि बुढा।
2: फरिया चाहिँ मैले किनिदिएको लाडा हो मरिले,
1: होइन मैले किनिदिएको
2: कहाँ हुन्छ, मैले किनिदिएको
1: हो मैले हो रहेछ।
3: मुर्दारहरू जहिले नि जिस्किरहेको छ मलाई।
4: के हो
3: चुप्रा, केही पनि होइन, जानु हिँड्न तिमी।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: मौसमविद राजन लामिछानेले आउँदा दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ। मौसमविद लामिछानेले पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा भारी र केही ठाउँमा धेरै भारी वर्षा भएको जानकारी दिनुभयो। पाल्पाको अर्सले मौसम मापन केन्द्रमा 140 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको उहाँको भनाई छ। पछिल्ला दुई दिनदेखि विभिन्न ठाउँमा लगातार वर्षा र कतिपय ठाउँमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढ़ी र पहिरोको जोखिम बढ़ेको उहाँले बताउनुभयो। भोलि शनिबारसम्म न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ़न सक्ने पूर्वानुमान रहेको उहाँले बताउनुभयो। पछि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायमै रहनेछ। असोज 12 गतेदेखि मौसम क्रमशः सुधार हुने र असोज 13 गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ। मौसमविद लामिछानेले मौसम प्रणाली निरन्तर परिवर्तन हुन सक्ने भएकाले विभागले यसको निगरानी गरिरहेको र आवश्यकता अनुसार पूर्वानुमान तथा चेतावनी अध्यावधिक गर्दै जाने बताउनु भएको छ। कोशी ब्यारेजमा पानीको बहाव बढ़ेसँगै 38 ढोका खोलिएको छ। सुनसरीका सीडीओ ईश्वरी प्रसाद अर्यालका अनुसार कोशी ब्यारेजमा रेड अलर्टको अवस्था रहे पनि आत्तिनुपर्ने अवस्था भने छैन। अघिल्लो वर्ष कोशीमा 5 लाख क्युसेक माथि बढ़ी मापन भएको थियो। बाढ़ीको मापन बढ़यो भने आवश्यकता अनुसार निर्णय लिइने सीडीओ अर्यालको भनाइ छ। मौसम विज्ञान विभागले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय र डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अविरल वर्षाका कारण नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। वर्षाका कारण दाङ, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, लामेछाप त्यस्तै ओखलढुङ्गा लगायत जिल्लामा अधिवेशनका कार्यक्रम सञ्चालन गर्न कठिन भएको निर्वाचन अधिकृतहरूले जनाएका छन्। मौसम विज्ञान विभाग लगायत विभिन्न निकायले केही दिन अझै वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेका छन्। यसलाई ध्यानमा राख्दै कांग्रेसले भोलि 10 गतिका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसम अनुसार सञ्चालन गर्न निर्देशन दिएको छ। मौसम अनुकूल रहेका क्षेत्रमा असोज 10 निर्वाचन गर्न र मौसम प्रतिकूल रहेका ठाउँमा सम्बन्धित जिल्ला र क्षेत्रीय पार्टी कार्य समितिसँग समन्वय गरी असोज 13 गतेभित्र निर्वाचन सक्न निर्देशन दिइएको छ। असोज 16 19 गतिसम्म काठमाडौँमा कांग्रेसले 15 केन्द्रीय महाधिवेशन गर्दैछ। त्यसअघि वडा अधिवेशन सकिसकेको छ भने गाउँ र नगर अधिवेशन अधिकांश ठाउँमा गरिएको छ। गोर्खा लगायत कतिपय जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन पनि सकिएको छ। गएको भदौ 10 गतेको रसुवा बाढ़ीमा 338 ट्रक र कन्टेनर बगेको र ती गाड़ीसँगै 441 चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरण अनुसार बाढ़ीबाट मालवाहक सवारी साधन र त्यसमा संलग्न व्यक्तिहरूमा ठूलो क्षति भएको छ। यातायात व्यवस्था विभागले भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा सरकारी र गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता र सरकारवालासँग तथ्याङ्क मागेको थियो। अविरल वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिन्टार नजिकै धारा पानीमा सड़क भाँसिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो सतह बगाएपछि सड़क भाँसिएको हो। यहाँ यसअघि पनि सड़क भाँसिन शुरू गरेको थियो, सड़क आज थप भाँसिएको छ। यो सड़क आधा भन्दा धेरै भाँसिसकेको छ। अहिलेसम्म सड़क सञ्चालन गर्न मिल्ने देखिए पनि थप सड़क भाँसिए यहाँ पनि नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। व्यक्तिको 40 मेगावाटको राहु घाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ।
4: रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 केबी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ।
3: काठमाडौँमा आज इन्द्र जात्राको मुख्य दिनको अवसरमा बसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि र विदेशी पाहुनाहरूको उपस्थिति छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायबल
0: ओनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधनहरू बल्खुमा रोकिएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न 7 ठाउँमा पहिरो खसेको छ। 7 ठाउँमध्ये 2 ठाउँमा सड़क पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर परेवाभीर जामिरेघाट जहरे जवाङ खोला तिगराङ खोला र कमेरेभीरमा पहिरो खसेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग बीपी र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौडा काठमाडौँ आउजाउ गर्न त्रिभुवन राजपथमा समय तोकेर पालैपालो गाड़ी चलाउने गरी व्यवस्थापन मिलाइएको छ। त्रिभुवन राजपथमा गाड़ीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौडा छुट्ने गाड़ीलाई छुट्टा छुट्टै समय मिलाएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभएको छ। आज काठमाडौँबाट हेटौडातर्फ सिमझ्याङ चौकीबाट बेलुका 7 बजेदेखि राति 11 बजेसम्म मात्रै गाड़ी चल्नेछन्। भोलि शनिबार हेटौडाबाट काठमाडौँतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म र रातिमा 10 देखि पर्सि आइतबार बिहान 2 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। यसैगरी काठमाडौँबाट हेटौडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र पर्सि बिहान 7 बजेदेखि 11 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। स्थानीय प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन र एलपी ग्यास बोकेका बाहेक 10 चक्के भन्दा लामा र 15 टन भन्दा धेरै भार भएका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथमा चलाउन रोकेको छ। 11 मिटर लम्बाईसम्मका यात्रुवाहक बस मात्रै चलाउन पाइने व्यवस्था मिलाइएको छ। सरकारले चीनलाई रसुवागढ़ीदेखि स्याफ्रुवेसीसम्मको सड़कको ट्र्याक खोल्न सहयोग मागेको छ। भोटेकोसी बाढ़ीले रसुवागढ़ी नाका र त्यहाँसम्म पुग्ने सड़क बगाएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सिंहदरबारमा नेपालका लागि चिनिया राजदूत वाङ माओमिङसँग भेटवार्तामा बाढ़ीका कारण बन्द रसुवागढ़ी नाका तत्काल सञ्चालन गर्न स्याफ्रुवेसी रसुवागढ़ी सड़क खण्डको पुननिर्माणमा सहयोग आवश्यक रहेको बताउनु भएको छ। उहाँले अन्य उत्तरी नाका सञ्चालन र सीमा क्षेत्रका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणमा समेत सहयोग माग्नु भएको छ। तत्कालका लागि पुरानै ठाउँबाट अस्थायी सड़क यातायात सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। भेटमा रसुवाबाड़ीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माण स्थानीय नागरिकको सहज आवजावत र कोराला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। राजदूत वाङले चीन नेपाललाई हर सम्भव सहयोग गर्न तयार रहेको भेटमा बताउनु भएको छ। वाङले रसुवागढ़ी नाकाको पुननिर्माण र सञ्चालनका लागि दीर्घकालीन तथा प्रभावकारी पूर्वाधार निर्माणमा विशेष अध्ययन आवश्यक रहेको बताउनु भएको छ। दाङको लमहिनोमा तेलगंगा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय बासिन्दा सुरक्षित ठाउँको खोजी गर्दै घर बाहिर निस्कन थालेका छन्। गैरातीदेखिको अविरल वर्षाका कारण कृत्रिम तालमा पानीको भाव बढेर ताल फुट्ने अवस्थामा पुगेपछि स्थानीय सुरक्षित ठाउँतर्फ लागेका हुन्। तालमा पानीको भाव बढ्दै गएको र पानीलाई निकास दिने ठाउँ समेत नभएपछि स्थानीयमा त्रास बढेको हो। अहिले सशस्त्र प्रहरी र स्थानीयले तालको पानी रसाइरहेको ठाउँमा बोरामा बालुवा भरेर पानी रोक्ने काम गरिरहेको स्थानीय शिव खनालले जानकारी दिनुभएको छ। ताल फुटे करिब 70 घर दूरीमा क्षति पुग्ने उहाँले बताउनुभयो। निरन्तर वर्षा भइरहेकाले तालको अवस्था थप जोखिमपूर्ण बन्न सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल आवश्यक सावधानी र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्। जनता समाजवादी पार्टी नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ़न नसक्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित हुंकार मधेस अभियान घोषणा कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै शर्मा
4: अबको समयमा कुनै एउटा पुरानो पार्टीको नेतृत्वमा पुराना टेस्टेड नेताहरूको नेतृत्वमा मधेस थरहट वा उत्पीडितहरूको राज्य अगाडि बढाउन सकिने अवस्था छैन। समाजमा युवा पुस्ताको नेतृत्वमा अगाडि बढ्नु पर्ने र पुराना नेताहरू मार्गदर्शक सल्लाहकार र अभिभावकको रूपमा सहयोग गर्नुपर्ने हुन्छ। तसर्थ पुराना नेताहरूले गरेका राम्रा कामहरूको कदर गर्दै एउटा साझा शक्तिशाली राजनीतिक संगठन निर्माणको औचित्य र आवश्यकता महसुस गरी यो अभियान सञ्चालन गर्ने र सबैलाई स्वीकार गर्न कठिन नहुने सक्षम इमान्दार र योग्य युवाको नेतृत्वमा सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्दै समय सापेक्ष मुद्दा एजेंडा सिद्धांत र आफ्नो मौलिक विचारको आधारमा भू राजनीतिले सन्तुलित राखी अगाडि बढ्नु पर्ने ठोस निष्कर्ष निकालिएको छ।
3: नेपाली काङ्ग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा दुई पक्ष बीच कुटाकुट भएको छ। विराटनगर छको वडा अधिवेशनका क्रममा आज दुई पक्ष बीच कुटाकुट भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

मैं निकै छोड़ के आला जस्तो छ है।

0: प्रसुवाको माथिल्लो त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा 10 दिनसम्म फँसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। स्वास्थ्यमा राम्रो सुधार आएपछि अस्पतालबाट विदा गरिएका महर्जनलाई ललितपुरमा स्वागत गरिएको छ। गएको भदौ 10 मा भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका महर्जनको उद्धार विश्वभर चर्चाको विषय बनेको थियो। 10 दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चय बीच संघर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायतको टोलीले जीवितै बाहिर निकालेको थियो। महर्जनले आफूलाई नयाँ जीवन दिने उद्धारकर्ता र उपचारमा संलग्न स्वास्थ्य कर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि हेटौडा काठमाडौँ आउजाउ गर्न त्रिभुवन राजपथमा समय तोकेर पालैपालो गाड़ी चलाउन सक्ने गरी व्यवस्थापन मिलाइएको छ। त्रिभुवन राजपथमा गाड़ीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौडा छुट्ने गाड़ीलाई छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभएको छ। आज काठमाडौँबाट हेटौडातर्फ सिमभन्ज्याङ चौकीबाट बेलुकी 7 बजेदेखि राति 11 बजेसम्म मात्रै गाड़ी चल्नेछन्। भोलि शनिबार हेटौडाबाट काठमाडौँतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म र रातिमा 10 बजेदेखि पर्सि आइतबार बिहान 2 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। यसै गरी काठमाडौँबाट हेटौडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र पर्सि बिहान 7 देखि बिहान 11 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन र एलपी ग्यास बोकेका बाहेक 10 चक्कीभन्दा लामा र 15 टनभन्दा धेरै भार भएका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथमा चलाउन रोकेको छ। 11 मिटर लम्बाईसम्मका यात्रुवाहक बस मात्रै चलाउन पाइने व्यवस्था मिलाइएको छ। नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा दुई पक्षबीच कुटाकुट भएको छ। विराटनगर 6 को वडा अधिवेशनका क्रममा आज दुई पक्षबीच कुटाकुट भएको हो। नयाँ नेतृत्वका लागि भएको चुनावमा कुटाकुट भएपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेद्वार विराटनगर 6 का इर्साद अहमदलाई नियन्त्रणमा लिएको छ। बलभद्र सेवा समिति केसलियाको सभाहालमा मतदानका क्रममा विवाद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया फेरि शुरू भएको थियो। वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो। वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर 6 का कार्यवाहक सभापति चुमनारायण तपदारले भने वडा अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भएको दावी गर्नुभएको छ। नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी20 अन्तर्राष्ट्रिय वरियतामा 2 स्थान सुधार गर्दै 14 वरियतामा 14 स्थानमा उक्लिएको छ। आईसीसीले सार्वजनिक गरेको अध्यावधिक वरियता अनुसार नेपाल 2 स्थान माथि उक्लँदै 14 स्थानमा पुगेको हो। आज जापानको नागोयामा जारी एसियाली खेलकुद अन्तर्गत नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको हो। यो जितपछि भएको वरियता अध्यावधिकमा नेपालको स्थान सुधार भएको हो। नेपालले अब समूह चरणको अन्तिम खेलमा भोलि शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ। निशिनमा भएको समूह एक खेलमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 17 ओभर 2 बलमा 5 विकेट गुमाएर पूरा गरेको हो। यो जितसँगै नेपालले समूहमा महत्वपूर्ण 2 अङ्क जोडेको हो। जापानको इच्छी नागोयामा जारी क्रिकेटमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले निर्धारित 20 ओभरमा 7 विकेटमा 102 रनमै रोकेको थियो। एमाले नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गर्नुभएको सम्बोधनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले बालेनको सम्बोधन आफूलाई दृढ़, सार्थक र जोरदार लागेको बताउनु भएको छ। उहाँले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक नभए पनि बालेनले मुलुकको भावना बोलेको भन्दै खुशी मनले समर्थन गरेको उल्लेख गर्नुभएको छ। मुलुकका धेरै ठाउँमा झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी पर्न शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: मुलुकका विभिन्न ठाउँमा झरी परिरहेको छ। वर्षाका कारण विभिन्न खोला नालामा जलसतह बढ़िरहेको छ। ठाउँ ठाउँमा पहिरो खसेर सड़कहरू अवरूद्ध भएका छन्। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने देखिएको मौसमविदहरूले बताएका छन्। मौसमविदहरूका अनुसार भोलि शनिबार र पर्सी आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँमा वर्षा भइरहेको छ। पछिल्ला 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ भने बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। यसैबीच गृह मन्त्रालयले चिन्ताजनक अवस्था मुलुकका कुनै पनि ठाउँमा अहिले नै नरहेको जानकारी दिएको छ। गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा,
1: अहिलेसम्मको समग्र परिस्थिति हेर्दाखेरि देशभरि मध्यम वर्षा भएको छ, उच्च वर्षा, भारी वर्षा भएको छैन अहिलेसम्मलाई। वर्षा चाहिँ पूर्व कोशीतिरबाट बागमती हुँदै अब अहिले साँझतिर चाहिँ यता गण्डकी हुँदै लुम्बिनीतिर गइरहेको छ। त्यसले गर्दाखेरि अहिलेको समग्र देशभरिको अवस्था हेर्दा कुनै पनि मानवीय क्षति भएको छैन। एउटा मकवानपुर जिल्लामा गाउँको सानो खोलामा बाढी चल्दाखेरि दुईजना मान्छे बित्नु भएको छ। त्यो बाहेक अन्य त केही पनि जनजनको क्षति भएको छैन। मुख्य मुख्य हाइवेहरू अधिकांश आवागमन बन्द गरिएको छ। आवागमन बन्द गरिएको कारणले गर्दा कुनै पनि मानवीय क्षति भएको छैन। जलसतहको कुरा गर्दा हामी निरन्तर यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केन्द्रीय कमान्ड पोस्टले निरन्तर सूचना प्रभाव गरिरहेको छ। पूर्व सूचनाहरू हामीले प्रभाव गरिरहेका छौँ। मौसमको पछिल्लो अवस्था पनि सबै सुरक्षा निकाय, सबै स्थानीय प्रहरी प्रशासनमा हामी सम्प्रेषण गरिरहेका छौँ। अहिले समग्र नदीहरू हेर्दाखेरि खतरा तह पार गरिसकेका छैन। अब अलिकति बढ्दै जाने क्रम भए तापनि विशेष कोशी, मधेस र बागमतीका नदीहरू क्रमशः घट्दै गएको कारणले गर्दा हालसम्मको अवस्था चिन्ताजनक छैन।
0: बाढी पहिरोका कारण तत्काल उद्धार गर्नुपर्ने अवस्था आएको छ कि छैन, छ भने कहाँ कहाँ छ?
1: अहिले उद्धार गर्नुपर्ने कुनै पनि आएको छैन। हाम्रो नेपाल सेनाका हेलिकप्टरहरू पनि अब ठाउँ ठाउँमा हाम्रो प्रदेशहरूमा राखिएको छ, तयारी हालतमा पूर्व तयारी भएको छ। र अहिले बेलुकासम्मको अवस्था हेर्दाखेरि धेरै भारी वर्षा भएको छैन। भोलि र पर्सि अलिकति हुन सक्ने सम्भावना छ। आज जस्तै सबै सतर्क हुन सक्यौँ भने सम्भवतः यसपटक हामी कुनै पनि मानवीय क्षति गर्न सक्छौँ। केही ठाउँ पहिरो भएको छ, हाइवेहरूमा पहिरो भएको छ। पहिरो पछ्याउनको लागि पनि ठाउँ ठाउँमा टोजरहरू देशभरि करिब करिब मलाई प्राप्त जानकारी अनुसार 240 टोजरहरू स्ट्यान्ड बाई छन्। तर पनि आवागमन बन्द भएको कारणले गर्दा त्यति हतार गर्नुपर्ने अवस्था भएको छैन। समग्रमा आजको अवस्था सन्तोषजनक छ।
0: विशेष गरी कुन कुन राजमार्ग अहिले बन्द छन्?
1: अब अहिले त्रिभुवन राजपथ बाहेक करिब करिब अरू राजमार्गहरू बन्द गरिएको छ। अलिकति बढी यो बिपिआईमा भएको थियो, त्यहाँ रोसीमा अलिकति जलसतह बढ्न खोजेको राखेको थियो। त्यसले गर्दाखेरि मुख्य हाइवेहरू बन्द छन् र केही केही ठाउँमा बिहानसम्म अलिक खुला भए तापनि समग्रमा त हाइवेहरू हामी हिजोदेखि राति नचलाउने भनेका थियौँ। त्यस सबैले त्यो कुरो स्वीकार गर्नुभएको छ। त्यस्तो चिन्ताजनक अवस्था कहीँ पनि देखिएको छैन।
0: सतर्क रहनुपर्ने अवस्था विशेष गरी कहाँ कहाँ छ त?
1: अहिलेको पछिल्लो अवस्था हेर्दा जुन मौसमको जुन चापियो बास्प आएको विषय कोशी बागमतीतिर अहिले छैन, त्यति छैन, घट्दो क्रममा छ। अहिलेलाई हेर्दाखेरि पाल्पादेखि दाङसम्म अलिकति त्यो वर्षाको गएको कारण देखिन्छ। अब अलिकति पूर्वबाट पश्चिमतिर गएको अवस्था छ अहिलेसम्मलाई हेर्दा, त्यही मौसमको कुनै अनुमान गर्न नसकिने भएको कारणले गर्दा हामी सतर्कमा नै छौँ। र अहिले ठ्याक्कै हेर्दाखेरि पाल्पादेखि दाङसम्म अलिकति पानी बढाएको छ जस्तो देखिन्छ।
0: काठमाडौँ उपत्यकाका विभिन्न नदी खोलामा के छ अहिले अवस्था?
1: त्यसमा हामी आतंक पर्ने, चिन्ता लिनुपर्ने अवस्था छैन। काठमाडौँ जिल्ला प्रशासनले 9 ठाउँमा नदी किनारहरूमा चाहिँ माइकिङ पनि गरिरहेको अवस्था छ। र पनि अहिले बढ्दो क्रममा भए तापनि खतराको तह पार गरि नसकेका कारणले गर्दा नदी किनारका मान्छेहरूलाई उठाउनु पर्ने अवस्था भएको छैन। भ्यालीमा चाहिँ अलिअलि वर्षा भएको छ, जलसतह बढेको छ, त स्वाभाविकै हो। तर ठुलो रूपमा बढ्ने सम्भावना अहिलेसम्म देखेको छैन, किनभने वर्षा क्रमशः पूर्वबाट पश्चिमतिर गएको अवस्था देखिन्छ। नेपाल टेलिभिजन मोबाइलमा पनि सबैमा हामी सतर्क रहने भनेकै छौँ हामीले। प्लस मौसम तथा जलविज्ञान विभागले पनि बाढीको सतह चाहिँ बढ्ने र खतराजनक भयो भने तुरन्तै हामी सूचना प्रवाह गर्छौँ। र केन्द्रीय कमान्ड पोस्ट 24 घण्टा बस्नुभएको छ, उहाँले काहीँ त्यस्तो अवस्था देखिनु हो भने मोबाइलबाट, एप्सबाट र हाम्रो प्राधिकरणको वेबसाइटबाट पनि अपलोड गरिएको कारणले गर्दा पूर्व तयारीका कामहरू अहिले प्रभावकारी भएका छन्। त्यसर्थमा केही खतराको अवस्था आयो भने बाढी पूर्वानुमान महाशाखाले पनि सूचना पठाइहाल्छ र मोबाइलमा पनि हामीले कुरो राखेको सिआरबिटीमा सबै कुराहरू राखेका छौँ। समग्रमा अहिले देशभरिकै भएको कारणले गर्दा देशभरिमा रहेका सूचनाहरू प्रदेश प्रहरी कार्यालयहरू, सुरक्षा निकायहरू, जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिल्लामा कमान्ड पोस्ट पनि छ, प्रदेशमा पनि कमान्ड पोस्ट पनि छ, स्थानीय तहमा पनि कमान्ड पोस्ट भएको कारणले सबै सूचना प्रवाह चाहिँ केन्द्रीय कमान्ड पोस्ट, प्रदेश कमान्ड पोस्ट, जिल्ला कमान्ड पोस्ट, स्थानीय कमान्ड पोस्टबाट कामहरू भइरहेका कारणले गर्दा अहिले नै आत्तिनुपर्ने अवस्था देखिँदैन। भोलि पर्सि आज जस्तै नागरिकहरूले सहयोग गरिदिनु, सबै क्षेत्रबाट सहयोग प्राप्त भयो भने पटकको बाढीबाट हामी मानवीय खेती हुनु पर्दैन भन्ने मेरो विश्वास रहेको छ।
0: यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सड़क कटान हुँदा सवारी आवागमन प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने जहरी खेत, बाङ्गे र रातमाटे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलिखुदेखि चितवनको मुगलिनसम्म आधा दर्जन बढी ठाउँमा साना ठूला पहिरो गएर बाटो अवरूद्ध भएको छ। कृष्णपुरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदो सहितको पहिरो निरन्तर झरिरहेको छ। ग्याभिन भत्किएपछि सड़कको डिल साँगुरो बनेको र माथिबाट लेदो खसिरहेकाले तत्काल पहिरो पन्छाएर सवारी साधन सञ्चालन गर्न कठिन भएको निर्माणाधीन सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले जानकारी दिनुभएको छ। सरकारले चीनलाई रसुवागढ़ीदेखि स्याफ्रु बेसीसम्मको सड़कको ट्र्याक खोल्न सहयोग मागेको छ। भोटेको सिबारीले रसुवागढ़ी नाका र त्यहाँसम्म पुग्ने सड़क बगाएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सिंहदरबारमा नेपालका लागि चिनिया राजदूत वाङ माओ मिङसँग भएको भेटवार्तामा बाढ़ीका कारण बन्द रसुवागढ़ी नाका तत्काल सञ्चालन गर्न स्याफ्रु बेसी रसुवागढ़ी सड़क खण्डको पुननिर्माणमा सहयोग आवश्यक रहेको बताउनु भएको छ। उहाँले नेपालका अन्य उत्तरी नाका सञ्चालन र सीमा क्षेत्रका क्षतिग्रस्त पूर्वाधार निर्माणमा समेत सहयोग माग्नु भएको हो। भेटमा राजदूत वाङले चीन नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीको विषय राष्ट्रसंघीय महासभामा उठाउनु भएको छ। महासभाको सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नगरेको गल्ती भोगिरहेको भन्दै विश्व समुदाय गम्भीर बन्नुपर्ने बताउनु भयो।
2: नेपाल कन्ट्रिब्युट्स लेस देन 0.1% अफ ग्लोबल ग्रीन हाउस ग्यास इमिसन। वी डिड नॉट क्रिएट दिस क्राइसिस, येट वी आर पेइङ फर, येट वी आर पेइङ अ कोलोसल प्राइस फर इट। आवर ग्लेशियर्स आर रिट्रीटिंग, आवर माउंटेन स्लोप्स आर बिकमिंग अनस्टेबल, our rivers are becoming less predictable, and every major disaster threatens to erase years of development. For Nepal, climate catastrophe is not just a humanitarian event, but a development emergency.
0: सम्बोधनमा अधिकांश समय बाढ़ीले पारेको असर, जलवायु अनुकूलनका विषय उठाउनु भएका प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनले नेतृत्व गरेको प्रणाली स्थापना गर्न भन्नुभएको छ।
2: The Himalayas are not peripheral to the planet, they are part of planet's life support system. That is why as an urgent first step, we propose that we establish Himalaya Climate Resilience Mechanism led by Nepal, India and China. Through this mechanism, let us share satellite data and expertise. Let us monitor dangerous glacial lakes. Let us strengthen joint early warning systems. And when disaster strikes, let us coordinate assistance across borders. Let the Himalayas become laboratory of international cooperation rather than frontier of fragmented information.
0: प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ।
3: संयुक्त राष्ट्रसंघको 81 औं महासभाका लागि न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले राष्ट्रसंघ मुख्यालयमा आज बिहान महासचिव गुटेरेससँग भेट गर्नुभएको हो। महासचिव गुटेरेसले भोटेपछि विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। आफू सन् 1978 पर्यटकका रूपमा पहिलोपटक नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: गएको भदौ 10 गते आएको बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा 10 दिनसम्म फँसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। स्वास्थ्यमा राम्रो सुधार आएपछि अस्पतालबाट विदा गरिएका महर्जनलाई ललितपुरमा स्वागत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको बसन्तपुर डबलीमा पुगेर इन्द्र जात्राको अवलोकन गर्नुभएको छ। उहाँको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति राम सहाय प्रसाद यादव, मन्त्रीमण्डलका सदस्य लगायतको उपस्थिति थियो। अब खबर फटाफट।
4: प्रतिकूल मौसमका कारण धौलागिरी हिमालारोहणका लागि गएको 30 जनाको टोली आधार शिविरबाट फर्कियो। केही दिन मौसमको अवस्था हेरेर फेरि जाने तयारी। ताप्लेजुङको दोभान बजारमा हिजो भएको भीषण आगलागीबाट 14,56,00,000 बराबरको क्षति। किराना, भाँडा बर्तन, लत्ता कपडाका पसल जलेर नष्ट, 15 परिवार विस्थापित। सर्पदंशका बिरामीलाई सञ्जीवनी बन्दै बाँकेको भेरी अस्पताल। सर्पले टोकेर अस्पताल आइपुग्ने 92% भन्दा बढी बिरामीको सफल उपचार। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा मात्रै सर्पले टोकेका 46 जनाको ज्यान बच्यो।
0: र विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि 5 विकेटको जित निकालेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा, भारत र चीन जोड्न कति सम्भव
1: प्रस्ताव मात्र होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौँ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौँ भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको सुरुमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि सङ्कट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युअल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्याङ्कन गर्नु अति जरुरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोऱ्याए। राष्ट्रपति म्याक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने सङ्केत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटिनले 6 कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो, तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन्, तर वासिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका सहरहरूलाई रुसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोसी नदीमा आएको बाढीमा 1400 ज्यान गएको थियो भने 6000 भन्दा बढी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा सुरु भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी सञ्चार माध्यमहरूले आक्रामक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभालाई स्थानीय समयअनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोसी त्रिशुली बाढीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौँ, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौँ र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्पपछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यान आकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाइ छ। यसै सन्दर्भमा हामीले न्युयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मन्जित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यान आकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौँ।
1: अहिलेको हाम्रो रसुवा भोटेकोसीको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौँ, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय सञ्चार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्युयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेसन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौँ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
0: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इङ्गित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
1: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्रसङ्घको फोरममै रहेर अगाडि बढाउनु पर्ने विषयहरू पनि छन्। केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ। त्यसको व्यवहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
1: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौँ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेसनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ्न चाहन्छौँ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौँ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
0: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एन्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो। त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: म आफै त्यो फन्डसँग नजिक भएर काम गरेको छु। त्यो एउटा सानो रकम हो तर त्यसको राजनीतिक र त्यसको प्राविधिक जुन महत्त्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फन्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ। त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौँ, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ। किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
0: जलवायु कूटनीतिज्ञ मन्जित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय। देशका विभिन्न स्थानमा बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौँ।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाडी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घन्टामा होइन। पूर्वबाट बिस्तारै पश्चिम छर्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज झाँकीदेखि नै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको खेतीमा जनको खेती एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ, त्यो दुःखद छ, तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
0: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्णभेजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवारी चलाउन दिएका छैनौँ र बिपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि झोसी खोलामा चाहिँ बाढी लगभग लगभग सतर्कता तह पार गरेको छ र धेरै जसो चाहिँ नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन् बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पन्छाउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ र त्यो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरुन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौँ भोटेकोसी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोसी त्रिशुली बाढी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमिनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: रसुवाको उत्तरगया गाउँपालिका खाल्टेका तेम्बा तामाङले भने,
5: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँै छैन, भागो भइसक्यो नि सबै, भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो र गयो।
4: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीडासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
6: अब भोलि 10 त एक महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचली रूपमै बसिरहेछु, बसम यस्तै चिसो हिरो ठाउँमा नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीडाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
4: त्यस्तै अर्का विस्थापित रमेश घले भन्छन्, आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
7: लास्टै गाह्रो भयो, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, खार छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँै हुँदैन।
4: टेन्टमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
3: यो डोनाल्ड ट्रम्पले भोलि फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी सहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रुसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 शव फेला परेको बताएका छन्। 7 घाइते भएका छन्। त्यसअघि रुसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। सोमबार बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिममा रहेका 25 जिल्लामा सवारी साधन सञ्चालन बन्द गर्न सुझाएको छ। प्राधिकरणले वर्षासँगै बाढ़ी पहिरोको जोखिमका आधारमा 77 जिल्लालाई 3 भागमा विभाजन गरेको छ। जोखिमलाई रातो, सुन्तला र पहेँलो रंगमा विभाजन गरिएको छ। 25 जिल्ला धेरै जोखिममा रहेका प्राधिकरणले जनाएको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेतमा 2 दिन यातायात सञ्चालन नगर्न भनिएको छ। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची, लमजुङ, स्याङ्जा लगायत जिल्लामा पनि यातायात सञ्चालन नगर्न भनिएको छ। कोशी र मधेस बाहेक 5 प्रदेशका 30 जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। सुन्तला रंग लगाइएका जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसोको समयमा भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टलाई निर्णय गर्न भनिएको छ। यस्तै बाँकी 22 जिल्लामा केही मात्रामा वर्षा हुने जनाइएको छ, जसमा कोशी र मधेस प्रदेशसँगै बागमती प्रदेशका मकवानपुर र सिन्धुली छन्। यी जिल्लामा सतर्क रहन निर्देशन दिइएको छ। बागमती प्रदेशमा सड़क पुल, जोलुङ्गे पुल, सरकारी भवन, खानेपानी, सिंचाई र विद्यालय लगायत संरचनाको पुननिर्माण शीघ्र अगाडि बढ़ाउने निर्णय भएको छ। काठमाडौँमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद जोखिम न्यूनीकरण, उद्धार तथा पुननिर्माणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको छ। प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले क्षतिग्रस्त पूर्वाधारको पुननिर्माणका लागि केन्द्रीय विपद व्यवस्थापन कोषसँग तत्काल 1 अर्ब रूपियाँ अनुदान माग गर्ने निर्णय गरेको मुख्यमन्त्री किरण थापा मगरले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकले वर्षाका कारण बाढ़ी पहिरो, गेगरान, बहाव तथा डुबानको उच्च जोखिम बढ़ेको भन्दै प्रदेश मातहतका सबै संयन्त्रलाई पूर्ण सतर्क अवस्थामा राख्ने निर्णय गरेको छ। अविरल वर्षाका कारण पोखरा र अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिनभर उडान प्रभावित भएको छ। भिजिबिलिटी नपुगेपछि फ्लाई दुबईले आजको दुबई पोखरा दुबई उडान स्थगित गरेको हो। लगातार पानी परिरहेकाले उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले जानकारी दिनुभएको छ। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने देखिएको छ। मौसमविदहरूका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरै जसो ठाउँमा वर्षा भइरहेको छ। बाढ़ी र पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविदहरूको भनाई छ। यसैबीच गृह मन्त्रालयले विभिन्न ठाउँका खोला नदीमा जल सतह बढ़े पनि र पहिरो गए पनि चिन्ताजनक अवस्था भने मुलुकका कुनै पनि ठाउँमा नरहेको जनाएको छ। गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा,
4: अहिलेसम्मको समग्र परिस्थिति हेरी देशभरि मध्यम वर्षा भएको छ, उच्च वर्षा, भारी वर्षा भएको छैन अहिलेसम्मलाई। वर्षा चाहिँ पूर्व कोशीतिरबाट बागमती हुँदै अब अहिले साँझतिर चाहिँ यता पण्डकी हुँदै लुम्बिनीतिर गइरहेको छ। त्यसले गर्दाखेरि अहिलेको समग्र देशभरिको अवस्था हेर्दा कुनै पनि मानवीय क्षति भएको छैन। एउटा मकवानपुर जिल्लामा गाउँको सानो खोलामा बाढी चल्दाखेरि 2 मान्छे बित्नु भएको छ। त्यो बाहेक अन्य त केही पनि जनजनको क्षति भएको छैन। मुख्य हाइवेहरू अधिकांश आवागमन बन्द गरिएको छ। आवागमन बन्द गरिएको कारणले गर्दा कुनै पनि मानवीय क्षति भएको छैन। जल सतहको कुरा गर्दा हामी निरन्तर यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केन्द्रीय कमान्ड पोस्टले निरन्तर सूचना प्रभाव गरिरहेको छ। पूर्व सूचनाहरू हामीले प्रभाव गरिरहेका छौँ। मौसमको पछिल्लो अवस्था पनि सबै सुरक्षा निकाय, सबै स्थानीय प्रहरी प्रशासनमा हामी सम्प्रेषण गरिरहेका छौँ। अहिले समग्र नदीहरूको हेर्दाखेरि खतरा तह पार गरिसकेका छैन। अब अलिकति बढ्दै जाने क्रम भए तापनि विशेष कोशी, मधेस र बागमतीका नदीहरू क्रमशः घट्दै गएको कारणले गर्दा हालसम्मको अवस्था चिन्ताजनक छैन।
3: बाढी पहिरोका कारण तत्काल उद्धार गर्नुपर्ने अवस्था आएको छ कि छैन, छ भने कहाँ कहाँ छ?
4: अहिले उद्धार गर्नुपर्ने कुनै पनि आएको छैन। हाम्रो नेपाल सेनाका हेलिकप्टरहरू पनि अब ठाउँ ठाउँमा हाम्रो प्रदेशहरूमा राखिएको छ। तयारी हालतमा पूर्व तयारी भएको छ र अहिले बेलुकासम्मको अवस्था हेर्दाखेरि धेरै भारी वर्षा भएको छैन। भोलि र पर्सि अलिकति हुन सक्ने सम्भावना छ। आज जस्तै सबै सतर्क हुन सक्यो भने सम्भवतः यसपटक हामी कुनै पनि मानवीय क्षति गर्न सक्छौँ। केही ठाउँ पहिरो भएको छ, हाइवेहरूमा पहिरो भएको छ। पहिरो पछ्याउनको लागि पनि ठाउँ ठाउँमा टोजरहरू देशभरि करिब करिब मलाई प्राप्त जाने गरिन्छ। 240 टोजरहरू स्ट्यान्ड बाई छन्।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिङपिङ बीच भेटवार्ता भएको छ. व्हाइट हाउसमा आयोजित विशेष स्वागत समारोहमा राष्ट्रपति ट्रम्पले सीसँग सन् 2016 देखि नै गहिरो मित्रता रहेको बताउनु भएको छ. चिनिया राष्ट्रपति सीले अमेरिकी कम्पनीको चीनमा लगानी स्वागत गर्ने र अमेरिकामा चिनिया कम्पनीलाई निष्पक्ष व्यवहार गरिनुपर्ने भेटमा बताउनु भएको छ. हवस् त, अहिलेसम्मका खबर यति नै. नमस्कार.

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रधानमन्त्री पालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा सम्बोधन गरेको 24 घण्टा नबित्दै स्वदेश फर्किनु भएको छ. उहाँको टोली कतारको दोहा हुँदै फर्किँदैछ. परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाह न्युयोर्क विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको जनाएको छ. शाहलाई विमानस्थलमा राष्ट्रसङ्घीय नियोगका प्रमुख लोकबहादुर थापा लगायत अधिकारीले विदाई गर्नुभएको छ. महासभामा परराष्ट्र मन्त्री शिशिर खनाल लगायत अधिकारीले भने प्रतिनिधित्वलाई निरन्तरता दिइरहनु भएको छ. नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमा रहेको जनाएको छ. प्राधिकरणले वर्षा घट्दै गएका कारण बाँधका टोका खोल्नुपर्ने अवस्था नरहेको जनाएको छ. पानीको अवस्था परिवर्तन भई टोका खोल्नुपर्ने भए त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा र सम्बन्धित सरकारवालालाई जानकारी गराइने प्राधिकरणले स्पष्ट पारेको छ. प्राधिकरणले विदेशका दृश्य तथा पुराना भिडियो जोडेर सामाजिक सञ्जालमा फैलाइएको कुलेखानी बाँध फुट्यो भन्ने दावीप्रति सचेत रहन आग्रह गरेको छ. आधिकारिक स्रोतबाट पुष्टि नगरी सामग्रीमा विश्वास नगर्न भनिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको उच्च जोखिम रहेका 25 जिल्लामा सवारी साधन सञ्चालन बन्द गर्न सुझाएको छ.
4: जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ. 25 जिल्ला धेरै जोखिममा रहेका प्राधिकरणले जनाएको छ. सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेतमा 2 दिन यातायात सञ्चालन नगर्न भनिएको छ. त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रोपन्देही, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा पनि यातायात सञ्चालन नगर्न भनिएको छ. कोशी र मधेस बाहेक 5 प्रदेशका 30 जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ. सुन्तला रङ लगाइएका जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ. दिउँसोको समयमा भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टलाई निर्णय गर्न भनिएको छ. यस्तै बाँकी 22 जिल्लामा केही मात्रामा वर्षा हुने जनाइएको छ, जसमा कोशी र मधेस प्रदेशसँगै बागमती प्रदेशका मकवानपुर र सिन्धुली छन्. यी जिल्लामा सतर्क रहन निर्देशन दिइएको छ.
3: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी र बागलुङको सिमानामा पर्ने बकुण्डे अर्बाउँदी गाउँमा एक घर एक धारा कार्यक्रम अन्तर्गत घर घरमा खानेपानी सेवा उपलब्ध गराएको छ. बुटोलबाट छवि पाण्डे.
5: गोर्खा वेलफेयर ट्रस्टलाई त हामीले भगवानै मान्नुपर्छ. बुढाबुढी वृद्धहरूलाई पनि घरमै चाहिँ ल्याइदिएर सजिलो भएको छ. बुढाबुढीहरूले चाहिँ आकाशको पानी बलसी पानी थापेर खानुपर्ने थियो. कतिपय चाहिँ होइन बुढाबुढीहरूले चाहिँ त्यही पाइप जोडेर फोहोर पानीलाई पनि उमाल्ने त्यस्तो खानी गर्नुहुन्थ्यो. अहिले चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ बनाइदिइसकेपछि धेरै सजिलो भएको छ. अहिले त एकदम सजिलो भएको छ.
6: गोर्खा वेलफेयर ट्रस्टले बागलुङको अर्बाउँदी गाउँमा खानेपानी सुविधा पुर्याएपछि स्थानीय जनतालाई ठूलो सुविधा पुगेको बताउँदै अर्बाउँदी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सचिन थापा, बागलुङ नगरपालिका 10 का वडा अध्यक्ष तिलबहादुर थापाका अनुसार भगुण्डे स्थित अर्बाउँदी गाउँको पानी गैरा, गग्रे गरा र लोसेमूल टोलका स्थानीयले घर घरमै खानेपानी सुविधा पाएका छन्।
7: 35-40 घर लिफ्टिङ खानेपानी एक घर एक धारा हो. पहिला चाहिँ वर्षातमा असुरक्षित पानी त्यस्तो थियो, हिउँदमा ठिकै थियो, त्यसको ठाउँमा त्यो राम्रो पानी भयो. जनतालाई त गाह्रो थिएन पहिला त. पहिला पहुँचेर भन्नाले अलि टोलको एउटा कुनामा थियो, त्यसरी गर्नु पर्थ्यो.
6: स्थानीय जनताका अनुसार वर्षाको बेला खानेपानी अभाव हुँदा ठूलो समस्या थियो. फोहोर पानीका कारण पानी उमालेर पिउनु पर्ने समस्या थियो. घरबाट 10-15 मिनट हिँडेर पानी लिन जानु पर्थ्यो. उपभोक्ता समितिका अध्यक्ष सचिन थापाका अनुसार अहिले त्यो समस्या समाधान भएको छ. अब घर घरमै खानेपानी पुगेको छ.
3: रसुवाको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा 10 दिनसम्म फँसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ. स्वास्थ्यमा राम्रो सुधार आएपछि अस्पतालबाट विदा गरिएका महर्जनलाई ललितपुरमा स्वागत गरिएको छ. गएको भदौ 10 गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका महर्जनको उद्धार विश्वभर चर्चाको विषय बनेको थियो. 10 दिनसम्म अध्ययारो सुरुङमा अन्धकार र अनिश्चयबीच सङ्घर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जीवितै बाहिर निकालेको थियो. महर्जनले आफूलाई नयाँ जीवन दिने उद्धारकर्ता र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको छ. नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको T20 अन्तर्राष्ट्रिय वरियतामा 2 स्थान सुधार गर्दै 14 स्थानमा उक्लिएको छ. आइसिसीले सार्वजनिक गरेको अध्यावधिक वरियता अनुसार नेपाल 2 स्थान माथि उक्लँदै 14 स्थानमा पुगेको हो. जापानको नागोयामा जारी एसियाली खेलको अन्तर्गत नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको छ। यो जितपछि भएको वरियता अत्यावधिकमा नेपालको स्थान सुधार भएको हो। नेपालले अब सभा चरणको अन्तिम खेलमा शनिबार जापानसँग प्रतिस्पर्धा गर्दैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलखान रेडियो।

0: आइहाल्छु भने होइन मैले भने
1: हजुरको वाइफको डेथ भएको छ
0: के भन्नु
1: उहाँको लास्ट रोडकै छेउमा छ

0: स्थानीय समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाका दुई ठाउँमा दुई निर्माण जारी रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। दैनिक प्रगति विवरण दिँदै प्राधिकरणले रसुवाको हाकु बेसी र पहिरे बेसीमा दुई निर्माण भइरहेको जनाएको छ। देवीघाट इन्द्रणी चौर र स्याफ्रुबेसीमा दुई जडान कार्य सकिएको छ। सरकारले असोजभित्र 20 सोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। 5 वटामा काम भइरहँदा 15 वटाका लागि सामान किन्ने प्रक्रिया चलिरहेको छ। बन्द रहेका 6 वटा विद्यालय सञ्चालनमा आएका छन् भने 5 वटा सञ्चालनका लागि सरसफाई गरिएका छन्। एउटाले अस्थायी संरचनामा पढाइ सुरु गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले नेपाललाई सहयोग चाहिएको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ। राष्ट्रसङ्घको महासभामा बोल नेपाल पर्खिने बेलामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेट उल्लेख गर्दै अल्बानिसले रसुवाको बाढीमा आफ्ना नागरिक समेत बेपत्ता छन् भन्दै सहयोग गर्ने बताउनु भएको हो। बाढीपछि नेपालको पुनर्निर्माण प्रयासमा सहयोग गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। महासभाको सम्बोधनमा अल्बानिसपछि आयरल्यान्ड र त्यसपछि शाहले बोल्नुभएको थियो। मौसमविद रोजन लामिछानेले आउँदा 2 दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनु भएको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापे प्रणालीको प्रभावले मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ। मौसमविद लामिछानेले पछिल्लो 24 घण्टामा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही ठाउँमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ। शनिबारसम्म न्यूनचापे प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान रहेको उहाँको भनाइ छ। आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहनेछ। असोज 12 गतेदेखि मौसम सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ। लामिछानेले मौसम प्रणाली निरन्तर परिवर्तन हुन सक्ने भएकाले विभागले यसको निगरानी गरिरहेको र आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अध्यावधि गर्दै जाने बताउनु भएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिनभर उडान प्रभावित भएको छ। भिजिबिलिटी नपुगेपछि फ्लाइ दुबईले दुबई पोखरा दुबई उडान स्थगित गरेको छ। लगातार पानी परिरहेकाले उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले जानकारी दिनुभएको छ। साँझ भएको बुद्ध एयरका 3 वटा जहाजले काठमाडौँ पोखरा काठमाडौँ उडान भरेका थिए। फ्लाइ दुबईले बुधबारदेखि दुबई पोखरा दुबई नियमित उडान सुरु गरेको थियो। बागमती प्रदेशमा सडक पुल झोलुङ्गे पुल सरकारी भवन खानेपानी सिंचाइ र विद्यालय लगायत संरचनाको पुनर्निर्माण शीघ्र अघि बढाउने निर्णय भएको छ।
4: काठमाडौँमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद जोखिम न्यूनीकरण उद्धार तथा पुननिर्माणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको छ। प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले क्षतिग्रस्त पूर्वाधारको पुननिर्माणका लागि केन्द्रीय विपद व्यवस्थापन कोषसँग तत्काल 1 अर्ब रूपियाँ अनुदान माग गर्ने निर्णय गरेको मुख्यमन्त्री किरण थापा मगरले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकले वर्षाका कारण बाढी पहिरो गेग्रान बहाव तथा डुबानको उच्च जोखिम बढेको भन्दै प्रदेश मातहतका सबै संयन्त्रलाई पूर्ण सतर्क अवस्थामा राख्ने निर्णय गरेको छ।
3: वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सड़क कटान हुँदा सवारी आवागमन प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने चहरेखेत बाङ्गी र रातमट्टे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलेखुदेखि चितवनको मोगलिनसम्म आधा दर्शन बढी ठाउँमा साना ठुला पहिरो गई बाटो अवरुद्ध भएको छ। कृष्णभीरमा माथिबाट पहिराको मुख्य भाग खस्न थालेको छ भने लेदोसहितको पहिरो झरेको सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले जानकारी दिनुभएको छ। ज्यामिरी घाटमा 2-3 ठाउँमा पहिरो खसेर बाटो ठप्प भएको छ। जबाङखोला नजिकै माथिबाट ठुला ढुङ्गा खस्दा सड़क अवरुद्ध छ। चितवन खण्डको धारापानीमा तलबाट बाटो तसिएको छ। पृथ्वी राजमार्गको तनहुँको घाँसीकुवा खण्डमा पहिरो खस्दा सड़क अवरुद्ध भएको छ। जनता समाजवादी पार्टी नेपालले हुङ्कार मधेस अभियान घोषणा गरेको छ। जनता समाजवादी पार्टी नेपाल त्यागेका नेता रामकुमार शर्माको नेतृत्वमा सो अभियान घोषणा गरिएको हो।
5: समाजमा युवा पुस्ताको नेतृत्वमा अगाडि बढ्नु पर्ने र पुराना नेताहरू मार्गदर्शक सल्लाहकार र अभिभावकको रूपमा सहयोग गर्नुपर्ने हुन्छ। तसर्थ पुराना नेताहरूले गरेका राम्रा कामहरूको कदर गर्दै एउटा साझा शक्तिशाली राजनीतिक संगठन निर्माणको औचित्य र आवश्यकता महसुस गरी यो अभियान सञ्चालन गर्ने र सबैलाई स्वीकार गर्न कठिन नहुने सक्षम इमान्दार र योग्य युवाको नेतृत्वमा सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्दै समय सापेक्ष मुद्दा एजेन्डा सिद्धान्त र आफ्नो मूलिक विचारको आधारमा भू राजनीतिले सन्तुलित राखी अगाडि बढ्नु पर्ने ठोस
3: खबर नमस्कार।
2: यो PFBS गोर्खा रेडियो।

0: સન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: काङ्ग्रेसले 15 महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समिति र समिति बनाएको छ. सभापति गगन कुमार थापाको संयोजकत्वमा बनेको महाधिवेशन मूल आयोजक समितिलाई सहयोग गर्न समिति बनाएको कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले उल्लेख गर्नुभएको छ. यता कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा बक्सेले आफ्नो 15 महाधिवेशनको तयारीका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ. डाक्टर शशाङ्क कोरेला संयोजक रहेको महाधिवेशन तयारी समितिले रुकुम पश्चिम बाहेकका जिल्लामा प्रतिनिधि खटाएको हो. देवपक्षको कार्यतालिका अनुसार असोज 15 गते वडा अधिवेशन सुरु गर्ने र मङ्सिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ. समितिले यसअघि 7 प्रदेशका 55 जिल्लामा संयोजक तोकेको जनाएको छ. सरकारले दलित समुदायको विस्तृत सूची राजपत्रमा प्रकाशन गरेको छ. राष्ट्रिय दलित आयोगको सिफारिस अनुसार मन्त्री परिषद बैठकले दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण स्वीकृत गरेको थियो. स्वीकृति अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको स्पष्ट परिभाषा पनि दिएको छ. विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान, बहिष्करणमा पारिएका, श्रम, सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई दलित भनिने राजपत्रमा उल्लेख छ. दलित समुदायलाई मुख्यतया पहाडी दलित र मधेसी दलित गरी दुई भागमा वर्गीकरण गरिएको छ. पहाडी दलित तथा अन्तर्गत विभिन्न 7 प्रमुख समुदाय र गैर दलितसँग मिल्ने थरहरू सूचीकृत छन्. विश्वकर्मा, परियार, मिजार, बादी, गन्धर्व, च्यामे, पोडे समुदायभित्र स्वयं दलित थर राखिएका छन्. पहाडी दलितले प्रयोग गर्ने तर गैर दलितसँग मिल्ने खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल, पोखरेल लगायतका 214 थरलाई पनि सूचीमा राखिएको छ. अब खबर फटाफट.
4: प्रतिकूल मौसमका कारण धौलागिरी हिमाल आरोहणका लागि गएको 30 टोली आधार शिविरबाट फर्कियो. केही दिन मौसमको अवस्था हेरेर फेरि जाने तयारी. ताप्लेजुङको दोभान बजारमा हिजो भएको भीषण आगलागीबाट 14,56,00,000 बराबरको क्षति. किराना, भाँडा बर्तन, लत्ता कपडाका पसल जलेर नष्ट. 15 परिवार विस्थापित. सर्पदंशका बिरामीलाई सञ्जीवनी बन्दै बाँकेको भेरी अस्पताल. सर्पले टोकेर अस्पताल आइपुग्ने 92% भन्दा बढी बिरामीको सफल उपचार. चालू आर्थिक वर्षको पहिलो 2 महिनामा मात्रै सर्पले टोकेका 46 जनाको ज्यान बच्यो. स्थानीय बजारमा खपत नभएपछि बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ. 3 दिन लगाएर धनगढी ल्याइएको स्याउ प्रति किलो 120 रुपियाँमा बिक्री. लगातारको वर्षाका कारण ल्यान्डफिल साइडमा लान समस्या भएपछि फोहोर घर बाहिर ननिकाल्न काठमाडौँ महानगरको आग्रह. सड्ने र नसड्ने फोहोर छुट्टा छुट्टै राख्नुपर्ने. भोजपुरका ग्रामीण भेगका किसानलाई यति बेला अलैँची टिप्न र सुकाउनै चटारो. गाउँघरमै प्रतिमन 80,000 दरले बिक्री. र ढोरपाटन शिकार आरक्षमा यो वर्ष पहिलो शिकार याम सुरु. 10 नाउ र 7 झारलको शिकार गरिने.
3: सरकारले चीनलाई रसुवागढीदेखि साफ्रुबेसीसम्मको सडकको ट्र्याक खोल्न सहयोग मागेको छ. भटेको सेपाडीले रसुवागढी नाका र त्यहाँसम्म पुग्ने सडक बगाएको थियो. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सिमन्द्रवारमा नेपालका लागि चिनिया राष्ट्र तुवाङ बाओमेगसँग भेटवार्तामा बाढीका कारण बन्द र सुवागढी नाका तत्काल सञ्चालन गर्न स्याफ्रुगेसी र सुवागढी खण्डको पुनर्निर्माणमा सहयोग गर्न भन्नुभएको हो. भेटमा रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, स्थानीय नागरिकको सहज आवाजावत तथा कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनबारे छलफल भएको मन्त्रालयले जनाएको छ. राष्ट्र तुवाङले चीन नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताउनु भएको छ. क्याट्रिक ग्यारिजनमा आग लागेपछि 200 सैनिकलाई सुरक्षित स्थानमा सारिएको खुलेको छ. बिहिबार साँझ आग लागेपछि सैनिकहरूलाई सुरक्षित आवासमा सारिएको हो. विस्तृत जानकारी सहित अङ्ग्रेजी सेवाका नेट केली.
2: One person was taken to hospital and treated for smoke inhalation after the fire broke out in single living accommodation at Gaza Barracks. North Yorkshire Fire and Rescue Service says multiple crews were sent yesterday evening and they've been there up until early this morning. Some soldiers are said to have lost all of their belongings in the fire, and around roughly 200 personnel are unable to return to their accommodation because the fire alarm system isn't working as required. An army spokesperson says everyone affected by the fire is being provided with alternative accommodation and welfare support.

0: स्थानीय समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राष्ट्रसङ्घीय महासभा बैठकका क्रममा परराष्ट्र मन्त्री श्री शेर खनालले कूटनीतिक भेट र सहमतिलाई निरन्तरता दिनुभएको छ। मन्त्री खनालले राष्ट्रसङ्घका उपमहासचिव अतुल खरेसँग भेट गरेको जानकारी दिनुभएको छ। उहाँले रुवान्डाका विदेश मन्त्रीसँग जेनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्नुभएको छ। नेपाल र रुवान्डाबीच सन् 2018 औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै मुलुक संयुक्त राष्ट्रसङ्घ लगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन्। भूपरिवेष्टित कम विकसित मुलुक समूहको मन्त्रीस्तरीय बैठक स्वास्थ्य सम्बन्धी प्यानल छलफल लगायत कार्यक्रममा सहभागी भएको उहाँले उल्लेख गर्नुभएको छ। नेपाल र सर्बियाबीच द्विपक्षीय परामर्श संयन्त्र बीसीएम स्थापना सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्री खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डोरिचले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा भोलि आइतबार साँझ मिनी सडक महोत्सव हुने भएको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले सांस्कृतिक मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रमसहित महोत्सव गर्न लागि जानकारी दिएको हो। महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार र आतिथ्यतालाई विशेष प्राथमिकता दिइने जनाइएको छ। रेवानका अध्यक्ष वसन्त गौतमका अनुसार पोखरा पर्यटकको स्वागतका लागि तयार छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महोत्सव गर्न लागि हो। महोत्सवको मुख्य उद्घाटन कार्यक्रम अम्बट क्षेत्रमा हुनेछ। नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमा रहेको जनाएको छ। प्राधिकरणले वर्षा घट्दै गएका कारण बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको जनाएको छ। पानीको अवस्था परिवर्तन भए ढोका खोल्नुपर्ने भए त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा र सम्बन्धित सरकारवालालाई जानकारी गराइने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणले विदेशका दृश्य तथा पुराना भिडियो जोडेर सामाजिक सञ्जालमा फैलाइएको कुलेखानी बाँध फुट्यो भन्ने दावीप्रति सचेत रहन आग्रह गरेको छ। आधिकारिक स्रोतबाट पुष्टि नगरी यस्ता सामग्रीमा विश्वास नगर्न भनिएको छ। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने देखिएको छ। गृह मन्त्रालयले विभिन्न ठाउँका खोला नदीमा जलसतह बढे पनि र पहिरो गए पनि चिन्ताजनक अवस्था मुलुकका कुनै पनि ठाउँमा नरहेको जनाएको छ। गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा
4: अहिलेसम्मको समग्र परिस्थिति हेर्दाखेरि देशभरि मध्यम वर्षा भएको छ, उच्च वर्षा, भारी वर्षा भएको छैन अहिलेसम्मलाई। वर्षा चाहिँ पूर्व कोशीतिरबाट बागमती हुँदै अब अहिले साँझतिर चाहिँ यता पण्डकी हुँदै लुम्बिनीतिर गइरहेको छ। त्यसले गर्दाखेरि अहिलेको समग्र देशभरिको अवस्था हेर्दा कुनै पनि मानवीय क्षति भएको छैन। एउटा मकवानपुर जिल्लामा गाउँको सानो खोलामा बाढी चल्दाखेरि एकजना मान्छे बित्नु भएको छ। त्यो बाहेक अन्य त केही पनि जनजनको क्षति भएको छैन। मुख्य मुख्य हाइवेहरू अधिकांश आवागमन बन्द गरिएको छ। आवागमन बन्द गरिएको कारणले गर्दा कुनै पनि मानवीय क्षति भएको छैन। जलसतहको कुरा गर्दा हामी निरन्तर यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केन्द्रीय कमान्ड पोस्टले निरन्तर सूचना प्रवाह गरिरहेको छ। पूर्व सूचनाहरू हामीले प्रवाह गरिरहेका छौँ। मौसमको पछिल्लो अवस्था पनि सबै सुरक्षा निकाय, सबै स्थानीय प्रहरी प्रशासनमा हामी सम्प्रेषण गरिरहेका छौँ। अहिले समग्र नदीहरूको हेर्दाखेरि खतरा त पार गरिसकेका छैन। अब अलिकति बढ्दै जाने क्रम भए तापनि विशेष कोशी, मधेस र बागमतीका नदीहरू क्रमशः घट्दै गएको कारणले गर्दा हालसम्मको अवस्था चिन्ताजनक छैन।
5: बाढी पहिरोका कारण तत्काल उद्धार गर्नुपर्ने अवस्था आएको छ कि छैन, छ भने कहाँ कहाँ छ?
4: अहिले उद्धार गर्नुपर्ने कुनै पनि आएको छैन। हाम्रो नेपाल सेनाका हेलिकप्टरहरू पनि अब ठाउँ ठाउँमा हाम्रो प्रदेशहरूमा राखिएको छ। तयारी हालतमा पूर्व तयारी भएको छ र अहिले बेलुकासम्मको अवस्था हेर्दाखेरि धेरै भारी वर्षा भएको छैन। भोलि र पर्सि अलिकति हुन सक्ने सम्भावना छ। आज जस्तै सबै सतर्क हुन सक्यौँ भने सम्भवतः यसपटक हामी कुनै पनि मानवीय क्षति गर्न सक्छौँ। के के ठाउँमा पहिरो भएको छ, हाइवेहरूमा पहिरो भएको छ, पहिरो पछ्याउनुको लागि पनि ठाउँ ठाउँमा टोजरहरू देशभरि करिब करिब मलाई प्राप्त जानकारी छ 240 टोजरहरू स्ट्यान्ड भएको छन्। तर पनि आवागमन बन्द भएको कारणले गर्दा त्यति हतार गर्नुपर्ने अवस्था भएको छैन। समग्रमा आजको अवस्था सन्तोषजनक छ।
5: विशेष गरी कुन कुन राजमार्ग अहिले बन्द छन्?
4: अब अहिले त्रिभुवन राजपथ बाहेक करिब करिब अरू राजमार्गहरू बन्द गरिएको छ। अलिकति बढी यो बिपी हाइवेमा भएको थियो, त्यहाँ रोसीमा अलिकति जलसतह बढ्न खोजेको राखेको थियो। त्यसले गर्दाखेरि मुख्य हाइवेहरू बन्द छन् र केही केही ठाउँमा बिहानसम्म अलिक खुला भए तापनि समग्रमा त हाइवेहरू हामी हिजोदेखि राति नचलाउने भनेका थियौँ। त्यसले सबैले त्यो कुरो स्वीकार गर्नुभएको छ। त्यस्तो चिन्ताजनक अवस्था कहीँ पनि देखिएको छैन।
3: वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सडक कटान हुँदा सवारी आवागमन प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने जहरेखेत बाङ्गे र रातमाटे क्षेत्रमा पहिरो कस्ता धादिङको मलेगोदेखि चितवनको मुगलिनसम्म आधा दर्जन बढी ठाउँमा साना ठुला पहिरो गई बाटो अवरुद्ध भएको छ। कृष्णवीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थाल्दा लेल सहितको पहिरो खसेको आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले जानकारी दिनुभएको छ। खबर यति नै, नमस्कार।
2: यो बीएफबी

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો
0: ગોખા રેડિયો.
3: एसियन गेम्स अन्तर्गत आज नेपालका खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन्. नेपालले आज क्रिकेट, म्याराथन, दौड, आर्चरीमा सहभागिता जनाउन लागेको छ. आयोजकका अनुसार आज नेपालले क्रिकेटमा क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ आयोजक जापानसँग खेल्दैछ. नेपाली टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतियोगितामा सामेल भएको छ. प्रतियोगितामा हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई 12 वर्षमा पहिलोपटक हराएर अङ्क बटुलेको छ. नेपालसँग हारे पनि रन रेटका आधारमा अफगानिस्तान क्वार्टर फाइनल पुगिसकेको छ. एसियन गेम्समा आज पुरुष म्याराथनतर्फ नेपालका खड्ग खड्काले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ. पुरुष 1500 मिटर दौडमा मुकेश पल पनि दौडाउँदै हुनुहुन्छ. महिला 1500 मिटर दौडमा पूर्ण नेउपानी सहभागी हुनुहुनेछ. अर्को खेलमा आर्चरी रिकर्भ पुरुष एकलतर्फ तिलक पुन मगर तथा रिकर्भ महिला एकलतर्फ ज्ञानु अवालेले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ. आर्चरीमा मिक्स टिमतर्फ मगर र अवालेले प्रतिस्पर्धा गर्नुहुनेछ. राति 1 बजेपछि वर्षा गण्डकी पश्चिमका प्रदेशमा केन्द्रित भएको छ. मौसम विभागको वर्षा मापन केन्द्रले गण्डकी पश्चिमका भागमा 1 घण्टामा अधिकतम 6 मिलिमिटरसम्म वर्षा भएको जनाएको छ. राति कञ्चनपुर र बर्दियामा बढी पानी परेको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च सतर्कतासहित तयारी अवस्थामा बसिएको बताउनु भएको छ. आकस्मिक स्वास्थ्य सेवा, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी परिचालनका लागि व्यवस्था मिलाइएको उहाँको भनाइ छ.
4: हामीले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद अवस्थामा सृजना भए तत्काल स्वास्थ्य कर्मी परिचालन हुन सक्ने गरी आवश्यक व्यवस्था गरिसकेका छौँ.
3: सार्वजनिक विदाका दिनमा समेत स्वास्थ्यकर्मी तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ. अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाललाई सहयोग चाहिएको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ. राष्ट्रसङ्घीय महासभामा बोल्ने पालो पर्खिने बेलामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेट उल्लेख गर्दै अल्बानिजले रसुवाको बाढीमा आफ्ना नागरिक समेत बेपत्ता सम्बन्धी सहयोग गर्ने बताउनु भएको हो. बाढीपछि नेपालको पुनर्निर्माण प्रयासमा सहयोग गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ. महासभाको सम्बोधनमा अल्बानिसपछि आयरल्यान्ड र त्यसपछि शाहले बोल्नु भएको थियो. बागमती प्रदेशमा सडक पुल, झोलुङ्गे पुल लगायत संरचनाको पुनर्निर्माण शीघ्र अघि बढाउने निर्णय भएको छ.
5: काठमाडौँमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद जोखिम न्यूनीकरण, उद्धार तथा पुनर्निर्माणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको छ. प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले क्षतिग्रस्त पूर्वाधारको पुननिर्माणका लागि केन्द्रीय विपद व्यवस्थापन कोषसँग तत्काल 1 अर्ब रूपियाँ अनुदान माग गर्ने निर्णय गरेको मुख्यमन्त्री किरण थापा मगरले जानकारी दिनुभएको छ. उहाँका अनुसार बैठकले वर्षाका कारण बाढी पहिरो, गेग्रान, बहाव तथा डुबानको उच्च जोखिम बढेको भन्दै प्रदेश मातहतका सबै संयन्त्रलाई पूर्ण सतर्क अवस्थामा राख्ने निर्णय गरेको छ.
3: बुधबारदेखि जारी वर्षा पूर्वी नेपालमा कमजोर हुँदै गएको छ. जोखिम भने उत्तिकै छ. धनकुटाबाट गोपाल बराइली.
6: कोशी पहाडी जिल्लाको मुख्य नाका धनकुटा हुँदै चल्ने सवारी साधनहरू साँझ 7 बजेदेखि बिहान 5 बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ. यो व्यवस्था विशेष गरी भेरेटा रवि राकेश सडक खण्ड, मूलघाटदेखि 5 थर सीमासम्मको तमोर करिडोर र भेरेटादेखि 13 थुम, शङ्कुसभा, भोजपुर र 5 थर तर्फ जाने तथा फर्किने सवारी साधनमा लागू हुने जनाइएको छ. धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी.
7: 9, 10, 11 तिन दिने परिस्थिति हेरेर यो 3 दिनमा चाहिँ सवारी साधन अहिले रोकेको अवस्था छ.
6: पाखीवास नगरपालिकाले बुधबारदेखि जारी वर्षाले पालिकाभित्रको सडक भत्काए तत्काल मरम्मत गरिदिने नगर प्रमुख ज्ञानबहादुर गुरुङले बताउनुभयो.
8: अहिले ठाउँ ठाउँमा गएको छ, आइरहेको छ सूचनाहरू. अब यसलाई चाहिँ जनतालाई सूचित गराएको होइन, बनाउनु त हामी जहिले पनि बनाउँछौँ, तै पनि त्यस्तो काहीँ इमर्जेन्सी त्यस्तो परेको छ भने भन्नु भनेर.
6: बुधबारदेखि जारी वर्षा पूर्वी नेपालमा कमजोर हुँदै गएको छ. यद्यपि उच्च जोखिम नभए पनि तटीय क्षेत्रमा उच्च सतर्कता भने अप्नाइएको छ.
3: रसुवाका 2 ठाउँमा ट्विन निर्माण जारी रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ. दैनिक प्रगति विवरण दिँदै प्राधिकरणले रसुवाको हाकुभेँसी र पहिरे भेँसीमा ट्विन निर्माण भइरहेको जनाएको छ. देवीघाट इन्द्रणी चौर र स्याफ्रुबेसीमा दुई जडान कार्य सकिएको छ। सरकारले असोजभित्र 20 चोलङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। 5 वटा काम भइरहँदा 15 वटाका लागि सामान किन्ने प्रक्रिया चलिरहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: लगातार को वर्षा के कारण पसाउने तथा पराक्षेषण होने समयमा रहेको धानबालीमा थप समस्या हुने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन्। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कणेलका अनुसार अहिलेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा पराक्षेषण हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ। समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको छ। कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिक रूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको संख्या बढेको बताउनु भएको छ। धानमा खाद्य तत्त्वको कमी, गबारो, पात पेरुवा, पात मरुवा, पातको फेद टडुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद टडुवा लगायत समस्या देखिएको छ। रोग नियन्त्रण बाहिर भन्ने नगएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी सामा मनसोली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ। वर्षाका कारण कोशी बारिसमा पानीको सतह बढेका बेला स्थानीय प्रशासकहरू जनचेतनाका लागि परिचालन भएका छन्। सप्तरीका सिडिओ श्यामकृष्ण थापा, एसपी रूपक खड्का लगायत निकायका प्रमुखहरू ब्यारेज छेउछाउ बसोबास गर्ने व्यक्तिहरूलाई सुरक्षित तवरले बस्न आग्रह गर्न पुगेका हुन्। सिडिओ थापा,
1: घरमा हाम्रो जो जिउहरूका बोतलहरू हुन्छ त्यसलाई टाइट गरेर बाँधेर किन चाहिँ एउटा नपुस्किने बनाउने, कहिले काहीँ इम्युनिटी आइहाल्यो भने त्यही सामान उठ्न सकिन्छ होइन। हामीले लोकल सामानहरू छ भने त्यसलाई पनि भोलि इमर्जेन्सी केही पर्ला, नपर्ला छुट्टै कुरो हो, तर पऱ्यो भने ढाक्न त पऱ्यो नि। त्यो भयो तपाईँले त्यो सामान्य कुराहरू नै बाँधेर राख्नुभयो भने तपाईँहरू त उत्रिनु होला, केटाकेटी उतार्नुपर्छ होइन। त्यो भयो तपाईँ त्यो बोतलहरू पाँच सातवटा आठ सातवटा बोतलहरू बाँध्दै गौरै बनाउने, त्यसको भिर्नाउने बनाउने त्यस्तो खाले बनाएर जोगिन सकिन्छ, त्यसलाई पनि विचार गर्नुहोस् है। तपाईँहरूले भन्ने बित्तिकै हामीहरू नआउन सक्छौँ, भ्याइन नसकिसक्छ होइन। अब आउँदा आउँदै एक घन्टा दुई घन्टा लाग्नु सक्छ, आधी घन्टा लाग्नु सक्छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको उच्च जोखिममा रहेका 35 जिल्लामा सवारी साधन सञ्चालन बन्द गर्न सुझाएको छ।
2: जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ। 25 जिल्ला धेरै जोखिममा रहेका प्राधिकरणले जनाएको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेतमा दुई दिन यातायात सञ्चालन नगर्न भनिएको छ। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा पनि यातायात सञ्चालन नगर्न भनिएको छ। कोशी र मधेस बाहेक पाँचै प्रदेशका 30 जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। सुन्तला रङ लगाइएका जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसोको समयमा भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टलाई निर्णय गर्न भनिएको छ। यस्तै बाँकी 22 जिल्लामा केही मात्रामा वर्षा हुने जनाइएको छ, जसमा कोशी र मधेस प्रदेशसँगै बागमती प्रदेशका मकवानपुर र सिन्धुली छन्। यी जिल्लामा सतर्क रहन निर्देशन दिइएको छ।
0: काङ्ग्रेसले 15 महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समिति र समिति बनाएको छ। सभापति गगन कुमार थापाको संयोजकत्वमा बनेको महाधिवेशन मूल आयोजक समितिलाई सहयोग गर्न समिति बनाएको कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले उल्लेख गर्नुभएको छ। यता कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देवबक्सले आफ्नो 15 महाधिवेशनको तयारीका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। डाक्टर शशाङ्क कोरला संयोजक रहेको महाधिवेशन तयारी समितिले रुकुम पश्चिम बाहेकका जिल्लामा प्रतिनिधि खटाएको हो। सरकारले दलित समुदायको विस्तृत सूची राजपत्रमा प्रकाशन गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिस अनुसार मन्त्री परिषदको बैठकले दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण स्वीकृत गरेको थियो। स्वीकृति अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको स्पष्ट परिभाषा पनि दिएको छ। विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका, आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान, बहिष्करणमा पारिएका, श्रम, सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई दलित भनिने राजपत्रमा उल्लेख छ। दलित समुदायलाई मुख्यतया पहाडी दलित र मधेसी दलित गरी दुई भागमा वर्गीकरण गरिएको छ। पहाडी दलित अन्तर्गत विभिन्न 7 प्रमुख समुदाय र गैर दलितसँग मिल्ने थरहरू सूचीकृत छन्। विश्वकर्मा, परियार, मिजार, बाजी, गन्धर्व, च्यामे, पोडे समुदायभित्र 100 दलित थर राखिएका छन्। पहाडी दलितले प्रयोग गर्ने तर गैर दलितसँग समेत मिल्ने खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, ताल, पोखरेल लगायतका 214 थरलाई पनि सूचीमा समावेश गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS गोरखा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: पोखराको मुख्य पर्यटक क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा आज साँझ मिनी सडक महोत्सव भोलि साँझ मिनी सडक महोत्सव हुने भएको छ. रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले सांस्कृतिक मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्धनात्मक कार्यक्रमसहित महोत्सव गर्न लागिएको जानकारी दिएको हो. महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्यतालाई विशेष प्राथमिकता दिइने जनाइएको छ. रेवानका अध्यक्ष वसन्त गौतमका अनुसार पोखरा पर्यटनको पर्यटकको स्वागतका लागि तयार छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महोत्सव गर्न लागि हो. महोत्सवको मुख्य उद्घाटन कार्यक्रम अम्बर क्षेत्रमा हुनेछ. प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा सम्बोधन गरेको 24 घण्टा नबित्दै स्वदेश फर्किनु भएको छ. उहाँको टोली कतारको दुआ हुँदै फर्किँदैछ. परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाह न्युयोर्क विमानस्थलबाट काठमाडौँको लागि प्रस्थान गर्नुभएको जनाएको छ. शाहलाई विमानस्थलमा राष्ट्रसङ्घीय नियोगका प्रमुख लोकबहादुर थापा लगायत अधिकारीले विदाई गर्नुभएको छ. महासभामा परराष्ट्र मन्त्री शिशिर खनाल लगायत अधिकारीले भने प्रतिनिधित्वलाई निरन्तरता दिइरहनु भएको छ. महासभा बैठकका क्रममा मन्त्री खनालले कूटनीतिक भेट र सहमतिलाई निरन्तरता दिनुभएको छ. मन्त्री खनालले राष्ट्रसङ्घका उपमहासचिव अतुल खरेसँग भेट गरेको जानकारी दिनुभएको छ. उहाँले रुवान्डाका विदेश मन्त्रीसँग जनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्नुभएको छ. नेपाल र रुवान्डाबीच 2018 औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो. दुवै मुलुक संयुक्त राष्ट्रसङ्घ लगायत बहुपक्षीय मञ्चमा सहकारी गर्दै आएका छन्। भूपरिवेष्टित कम विकसित मुलुक समूहको मन्त्रीस्तरीय बैठक, स्वास्थ्य सम्बन्धी प्यानल छलफल लगायत कार्यक्रममा सहभागी भएको उहाँले उल्लेख गर्नुभएको छ. नेपाल र सर्बियाबीच द्विपक्षीय परामर्श संयन्त्र बिसिएम स्थापना सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ. परराष्ट्र मन्त्री खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डोरिसले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ. वर्षाका कारण दाङ लमही नौको तेलगङ्गा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। अञ्जना चौधरीको रिपोर्ट.
4: तालमा पानीको सतह निरन्तर बढिरहेको र पानी निकासका लागि पर्याप्त व्यवस्थापन नहुँदा स्थानीयहरू आफन्ती छिमेकीकोमा गएर बस्न थालेका छन्। दिपेन्द्र बोहरा.
5: तेलुङ्गा ताल पुरा भरेर पनि अझै हल्का सुक्ने सम्भावनामा छ. कुनै कुनैको घर हल्का अल्को भागमा छ, डाँडामा छ. त्यहाँ त्यो घरमा चाहिँ अब कुनै आफन्तीहरू पनि हुनेले, जस्तै म भएँ, मेरो परिवारलाई चाहिँ मैले त्यहाँ छोड्दैछु, अहिले म चाहिँ एक्लै छु. बाँकीहरू चाहिँ जबरजस्त नै हुनुहुन्छ.
4: तालमा पानीको बहाव बढ्दै गएपछि दिउँसो सशस्त्र प्रहरी र स्थानीय वासीले तालको पानी चुहिने स्थानमा बोरामा बालुवा भरेर पानी रोक्ने प्रयास गरेका थिए. तर वर्षा नरोकिएपछि रातिको समयमा जोखिम अझ बढेको छ. चित्र केसी.
6: जोखिम चाहिँ जोखिमै छ, होइन? जोखिम एरियामा जो बस्ती हुनुहुन्छ, आफ्नो आफन्तका अलि उच्च स्थानमा गएर बस्दिनु, अब ज्यान त सुरक्षित राख्नु पर्यो.
4: तेलगङ्गा जलाशय आसपासमा करिब 70 घर धुरिरहेका छन्। ती मध्ये करिब 13 घर धुरी उच्च जोखिममा परेका छन्। उच्च जोखिममा रहेका स्थानीयहरूको सुरक्षाका लागि ओडाले के कस्तो व्यवस्थापन गरेको छ त? ओडा सदस्य पार्वती बिक.
7: तपाईँहरू जोखिममा परेका यहाँका जनताहरू, तपाईँहरू सुरक्षित ठाउँमा गएर बस्नुहोस्. पानी परुन्जी, तपाईँहरू केही सुरक्षित ठाउँमा गएर बस्नुहोस्. रात विरात के हुन्छ भन्ने कुरा हामीले सक्दैनौँ भनेर भनिसक्नु भएको.
4: तेलगङ्गा तालको जोखिमसँगै सम्भावित विपदबाट जोगिन स्थानीय र सरकारवाला निकाय थप सतर्क बन्नुपर्ने देखिएको छ.
3: बागमती प्रदेशमा सडक पुल, झोलुङ्गे पुल, सरकारी भवन लगायत संरचनाको पुनर्निर्माण छिटै अगाडि बढाइने निर्णय भएको छ.
8: काठमाडौँमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद जोखिम न्यूनीकरण, उद्धार तथा पुननिर्माणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको छ. प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले क्षतिग्रस्त पूर्वाधारको पुननिर्माणका लागि केन्द्रीय विपद व्यवस्थापन कोषसँग तत्काल 1 अर्ब रूपियाँ अनुदान माग गर्ने निर्णय गरेको मुख्यमन्त्री किरण थापा मगरले जानकारी दिनुभएको छ.
3: खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ. सिडिओको मानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमेपछि पर्यटकलाई थप अघि बढ्न रोक लगाइएको छ. भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जाछे आइल्यान्ड पिक क्षेत्रमा रोकिएका 7 विदेशी पर्यटकको उद्धार गरिएको छ. क्याट्रिक ग्यारिजनमा आग लागेपछि 200 सैनिकलाई सुरक्षित स्थानमा सारिएको खुलेको छ। बिहिबार साँझ आग लागेपछि सैनिकहरूलाई सुरक्षित आवासमा सारिएको हो। विस्तृत जानकारी अङ्ग्रेजी सेवाका नेड केलीबाट।
2: One person was taken to hospital and treated for smoke inhalation after the fire broke out in single living accommodation at Gaza Barracks.
0: Yo, BFBS, Gorkha Radio.

0: त होसी खोलाको माई परङ जस्तो छ। ओर त सानो देखेको थिए, अहिले त दुहरुवा घुर्ना हर लाग्दो भो भाइ छ।
1: थम्नुले

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल र कजाकिस्तानले एकअर्का मुलुकमा कूटनैतिक र आदानी बाहकलाई पेसा मिनाह गर्न सहमति गरेका छन्। राष्ट्रसङ्घीय महासभा बैठकका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले कजाकिस्तानका समकक्षी मुख्तार लुबर्दीसँग त्यस्तो सम्झौता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सहमति गर्न अघि दुई देशका विदेश मन्त्रीले सौहार्दपूर्ण वार्ता गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ। रसुवाका दुई ठाउँमा